0: कान्छी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: California.
1: Extreme energy drink.
2: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
3: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
2: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
3: सुनचाँदी खरिद र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
2: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
3: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
2: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
3: मोबाइल 97460054
2: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
6: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 066-520-497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
7: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
8: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
7: जान त जाने बरु कहाँ जाने होला खै
8: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ
3: प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465-00271 र 98065-67272

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: भेटेर जानकारी गराउनु भएको छ। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था बालेन्द्र शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताउनुभयो। उहाँका अनुसार देशभित्रको अवस्था, सुरक्षा त्यसै गरी अर्थतन्त्र, कूटनीति गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। आजको कान्तिपुर दैनिकमा खबर छ। यसैबीच चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो, तर दुई तिहाई नजिकैको बलियो सरकारले पर्याप्त विधेयक बिजनेस दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भए यता कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले त्यही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको छ। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको नागरिक दैनिकले खबर छापेको छ।
1: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरूद्धमा दुई दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका डाक्टर र सरकारबीच हिजो बेलुकी 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2-3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध संहिताको दफा 232 र 233 उपचारमा गल्ती गरेकामा डाक्टरलाई फौजदारी सजाय अन्तर्गत जेल सजायको व्यवस्था छ, तर अब उपचारका क्रममा बिरामीको मृत्यु फौजदारी भन्न नमिल्ने र सजाय तथा जरिवानाका व्यवस्था हटाउने सहमति भएको स्रोतले बताएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: राजपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनयन गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अड्किएको छ। राजसभाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्य केन्द्रीय समितिमा सभापति सहित 100 महाधिवेशनबाट निर्वाचित भएका छन्। 7 प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुन्छन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनयन हुने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राजसभाका नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजोको बैठकमा वरिष्ठ नेतामा शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषयमा चर्चा नै नभएको जानकारी दिनुभयो। आजको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा डिजिटल उपकरणको प्रयोग र उपयोग बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bandh hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
5: Uhi celebration, it's a goal.
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन्
8: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख शान्ति कायम गर्न 5 बुँदे प्रतिबद्धता अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना आन्दोलनरत डाक्टर र सरकार बीच सहमति आजदेखि अस्पतालका ओपीडी खुल्ने लगायतका खबर प्रस्तुत
0: गर्यौं। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले संचालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको हो। यसको कार्यान्वयनको जिम्मेवारी भने राष्ट्रिय योजना आयोगले हुने तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको छ। एकीकृत आयोजना बैंकले प्राथमिकता प्राप्त आयोजनामा वस्तुनिष्ठ विनियोजन हुने मन्त्रालयले जनाएको छ। अहिले संघ सरकारले कार्यान्वयन गर्ने आयोजना आयोग अन्तर्गत रहेको आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको खबर गोर्खा पत्रमा छ। यसैबीच बाँझो निजी जग्गा र उपयोगमा नरहेकाहरूलाई सम्बन्धित पालिका तह मार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैंक स्थापना तथा संचालन गर्न भूमि बैंक स्थापना तथा संचालन कार्यविधि 2083 ल्याइएको छ। संघको भूमि मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र समेत गरेको छ। सम्बन्धित पालिका मार्फत यो व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी संचालनमा ल्याउन लागि छ। भूमि बैंक संचालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गाधनीले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमीनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाहरूलाई भूमि बैंक संचालन गर्न बाटो खुल्यो। आजको कान्तिपुरमा खबर छ।
1: विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डिजिटल उपकरणहरू जीवनशैलीको अभिन्न हिस्सा बनेका छन्। कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टेलिभिजन, स्मार्ट वाच लगायत आधुनिक उपकरणहरूले शिक्षा, स्वास्थ्य, बैंकिङ, व्यापार, कृषि, संचार र सरकारी सेवासम्म पहुँच विस्तार गरेका छन्। अहिले घरमै बसेर बैंकिङ सेवा लिन, अनलाइन कक्षा सञ्चालन गर्न, सरकारी सेवा प्राप्त गर्न, व्यवसाय गर्न तथा विश्वभरका व्यक्तिसँग केही सेकेण्डमै सम्पर्क गर्न सक्ने अवस्था बनेको छ। थप जानकारी अबको पालोमा।
0: पछिल्ला केही वर्ष यता स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल र ई गवर्नेन्स सेवाप्रति नागरिकको आकर्षण बढ़्दो छ। तर उपकरणको प्रयोग बढ़े पनि त्यसको वास्तविक र उत्पादनमुखी उपयोग अपेक्षित रूपमा हुन सकेको छैन। कतिपयले स्मार्टफोन वा कम्प्युटरलाई मुख्यत सामाजिक सञ्जाल, मनोरञ्जन र सामान्य संचारका लागि मात्र
9: प्रयोग गरिरहेका छन्। कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार,
10: अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछ, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्याक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला।
9: डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन। सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट उपयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ।
10: यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो। एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या। आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, डेस्कटप, यी कुराहरू भित्रिरहेछ, बाहिर फाल्ने कुरा हो। हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, 6 महिना 1 वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नु भयो भने त्यसको लाइफ 5 वर्ष 6 वर्ष 7 वर्ष हुन्छ। त्यो कुरालाई रोक्ने कसरी, कि डम्पिङ साइन नबनाऊ भोलिको लागि। सक्दो त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
9: डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ, तर यसको अधिकतम लाभ लिन डिजिटल सिपको विकास, जिम्मेवार प्रयोग, साइबर सुरक्षाप्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ्दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। फेरि एकपटक क्यानका निवर्तमान अध्यक्ष रंजित पोदार,
10: कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्, यो लिङ्क खोलेर यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिलेकाहीँ ब्याङ्क अकाउन्ट माग्दिन्छ, कहिलेकाहीँ तपाईँको पर्सनल सबै कुराहरू माग्दिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई असर पर्छ। आजको भोलि नगर्ला, 1 महिना 2 महिना उसले रिसर्च गरिरहेको हुन्छ। त्यस्ता क्लिकहरू, त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुर्याउनु, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन।
1: डिजिटल उपकरणको प्रयोगका विषयमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 सम्ममा देशभर झर्ने 86% धान रोपाई सकिएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,97,062 हेक्टर छ। यसमध्ये साउन 11 सम्म 11,97,556 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको, यो धान रोपाई कुल क्षेत्रफलको 85.72% हो। केन्द्रका अनुसार पछिल्ला केही वर्षहरूमा साउन 11 सम्म धान रोपाई 85% पुगेको थिएन, गएको वर्ष साउन 11 सम्म देशभर 78.84% क्षेत्रफलमा मात्र रोपाई भएको थियो, गएको वर्ष साउन 11 सम्म 10,21,438 हेक्टर पर क्षेत्रफलमा रोपाई भएको थियो। अनुकूल मनसूनले देशभर अहिलेसम्म 85.72% रोपाई सकिएको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको छ। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। गएको पुसदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ वृद्धिबाट नेपालमा पाटेबाघ गणना भएको थियो। यस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ थपिएका छन्। विश्व बाघ दिवसका अवसर पारेर सरकारले गएको वर्षको भएको बाघ गणनाको नतिजा हिजो सार्वजनिक गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसंख्या वृद्धि दर भने निकै कम देखिएको विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले अब बढ़ेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा उहाँले अहिलेको प्राथमिकता बाघको संख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो, बढ़दो बाघ संख्यासँगै मानव बाघ द्वन्द्वका घटना समेत बढ़ेका छन्। उहाँले भन्नुभयो, बढ़दै बाघ थपिँदै चुनौती। गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड अर्थात मानव आकारका रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरण लागू हुने जनाएको छ। आयोगका अध्यक्षका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र यसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चिनियाँ ड्रोन, दूरसंचार उपकरण, सेमी कण्डक्टर तथा उन्नत एआई प्रविधि मार्फत विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ।
6: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन जोड़े। इशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह एरी पनि 6 रनमा आउट भयो भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्याण्डसका लागि काइल क्लेनले 3 विकेट लिए भने रोलफ भान डर मेवे, चार्ल्स लायन साकेट र लोगन भान विकले 2 तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसैगरी टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। दिपेन्द्र सिंह एरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्द्र धामीले नेपालको तर्फबाट 1-1 विकेट लिए। श्रृंखलाका 4 खेलमा पराजित नेपालको घरेलु मैदान बाहिर यो लगातार 8 हार हो। यो सँगै अब लीग टूमा शीर्ष 4 पर्ने सम्भावना लगभग नेपालको समाप्त भएको छ। नेदरल्याण्डसले भने श्रृंखलामा लगातार 3 जित निकालेको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अंक भएको, नेपालको 32 खेलमा 24 अंक छ। नेपालले बाँकी 4 मध्ये एक मात्र खेल हारे पनि शीर्ष 4 पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला भने खेल्न बाँकी छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैरातीका पश्चिमी क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती प्रदेशका थोरै ठाउँमा तथा कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने मध्यमदेखि ठूलो पानी परेको छ। गैरातीको वर्षापछि काठमाडौँ उपत्यकाका बागमती विष्णुमती धोबी खोला हनुमती मनोहरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़ेको थियो तर अहिले बिहानसम्म तीन नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ। आज कोशी बागमती प्रदेशका हिमाली र पहाड़ी भेग तथा कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ।
6: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वागले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले अस्ति र हिजो बुधबार दुई दिनसम्म सुनवाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोध श्रेष्ठले बताउनुभयो।
5: सवारी चालक अनुमति पत्र लाइसेन्स छपाई र वितरण सम्बन्धी

0: प्रभावमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
1: विगतमा पटक पटक काठमाडौँमा आन्दोलन गरेका लघुवित्त पीड़ितहरूले फेरि माइतीघरमा आएर आमरण अनशन शुरू गरेका छन्। विगतमा लघुवित्त कम्पनी विरूद्ध आन्दोलनरत उनीहरू अहिले भने सरकार विरूद्ध आन्दोलनमा उत्रिएका हुन्।
0: पछिल्लो समय विद्युतीय गाड़ीहरूमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेष गरी विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय गाड़ीको आयात पनि भइरहेको छ, तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसाय र गाड़ी प्रयोगकर्ताहरूको गुनासो छ।
1: र सरकारले उच्च अधिकारी सहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। अनावश्यक दरबन्दी हटाएर प्रशासनलाई चुस्त बनाउने योजना अनुसार दरबन्दी कटौती गरिएको सरकारको भनाइ छ। काया कैरनमा अब पालो उखानको
0: मान्छे राम्रो के राम्रो मन मिलेको राम्रो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बजे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
1: आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने।
0: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
1: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानवाकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
0: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको अनि विपक्षीले सहयोग गर्छु भन्दा पनि वास्ता नगरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढ़ी पालेका, कालो चश्मा लगाएका, प्रधानमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र कुर्सीमा गजदम्म बसिरहेका छन्। भित्रबाट ढोकामा आग्लो पनि लगाइएको छ अनि ढोकातिर हेर्दै उनी भन्दैछन्, म ढोकै खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न

0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
0: क्यों भविष्य में चिंता क्यों पारे मोइंदी
5: आखी वा आगे गई इंश्योरेंस की हम
0: ओहो थदई मरी गा चील मुए
5: ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम
0: लौ थैली मु विषय मी नई बिनी छाप बंदिल परे।
5: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
0: छाप मी छाप रोजाए।

0: नमस्कार, रेडियो मर्संग दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संग दी डट ओआरजीमा बिहान 6:35 बजेको मर्संग दी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भारतीय सेनामा भर्ती पुनः शुरू गर्न भूपू सैनिक समितिद्वारा प्रधानमन्त्रीको ध्यान आकर्षण, सरकारका कूटनीतिक पहलको माग। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ मार्फत 3,000 बढ़ी पशुलाई उपचार सेवा प्रदान। डिभिजन वन कार्यालय लमजुङ मार्फत आर्थिक वर्ष 82-83 7 करोड़ राजस्व संकलन। र लमजुङका किसान कोदो रोप्न व्यस्त, 7,200 हेक्टर क्षेत्रफलमा कोदो खेती।

अब समाचार विस्तारमा लमजुङका भारतीय भूतपूर्व सैनिकहरूले भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः शुरू गर्न माग राख्दै नेपाल सरकारको ध्यान आकर्षण गराएका छन्। जिल्ला स्थित भारतीय भूतपूर्व सैनिकहरूले प्रमुख जिल्लाधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन्। जिल्ला सदरमुकाम वीर शर्मा रयाली सहित प्रशासन कार्यालय पुगेका भूतपूर्व सैनिकहरूले ज्ञापन पत्र मार्फत भारतीय सैनिकमा भर्ना खुला गर्न सरकारले तत्काल कूटनैतिक पहल गर्नुपर्ने माग राखेका हुन्। पछिल्ला केही वर्षदेखि अग्निपथ योजना लागू भएपछि नेपाली नागरिकको भर्ती प्रक्रिया रोकिएको र यस विषयमा नेपाल सरकारले प्रभावकारी पहल नगरेको भूतपूर्व सैनिकहरूको आरोप छ। सन् 1815 सुगौली सन्धि 1947 नेपाल भारत बेलायत सरकार बीच भएको त्रिपक्षीय सम्झौतापछि नेपाली नागरिक भारतीय सेनामा भर्ती हुँदै आएको र केही वर्ष यता रोकिएको हुँदा पुनः सुचारू गर्न सरकारसँग माग गरिएको भारतीय भूतपूर्व सैनिक समिति लमजुङका अध्यक्ष चित्रबहादुर गुरूङले बताउनुभयो। नेपाली युवाको भविष्य र रोजगार सुनिश्चितताका लागि भारत सरकारसँग तत्काल वार्ता गरी भारतीय सेनामा नेपाली भर्ती पुनः शुरू गराउनु पर्ने भारतीय भूतपूर्व सैनिक अगुवा खेमजङ गुरूङले बताउनुभयो। गुरूङका अनुसार अग्निपथ योजना अन्तर्गत सैनिकलाई 4 वर्ष सेवा गराए 25% थाई सेवामा राख्ने तथा बाँकी 75% आर्थिक सुविधा सहित विभिन्न सरकारी निकायमा रोजगारीको अवसर दिने व्यवस्था रहेको छ। भारतभित्र पनि उक्त योजनाको विरोध भइरहेको र भविष्यमा नीतिमा परिवर्तन हुन सक्ने सम्भावना रहेकाले नेपाल सरकारले संवाद र कूटनीतिक पहल मार्फत भर्ती प्रक्रिया पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने भूतपूर्व सैनिकहरूको माग छ। भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः शुरू भएमा वार्षिक 1000 युवाले रोजगारी पाउने सेवा पूरा गरेका अग्निवीरलाई भारतका विभिन्न सरकारी निकायमा पुनस्थापनाको अवसर प्राप्त हुने अवकाशपछि आर्थिक सहायता उपलब्ध हुने सैनिक तालिमले युवामा अनुशासन मेहनत र कर्तव्यपरायणताको विकास हुने तथा नेपाल भारत सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको भारतीय भूतपूर्व सैनिक समिति लमजुङका सचिव रमेश राउतले बताउनुभयो। भूतपूर्व सैनिकहरूले बुझाएको ज्ञापन पत्र र बुझ्दै प्रज्ञा खनालले तत्कालै सम्बन्धित निकायमा पठाइदिने प्रतिबद्धता जनाउनुभयो। ज्ञापन पत्र बुझाउने क्रममा सहायक प्रमुख जिल्लाधिकारी दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी न्यायिक उपरीक्षक जितेन्द्र कुमार बस्नेत, भारतीय भूतपूर्व सैनिक समितिका पदाधिकारीहरू एवं संचारकर्मीहरूको उपस्थिति रहेको थियो। भेटरिनरी अस्पताल तथा पशुसेवा कार्यालय लमजुङले 1 वर्षको अवधिमा 3000 भन्दा बढ़ी धेरै पशुलाई उपचार सेवा प्रदान गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा कार्यालयमा पशु उपचार सेवा लिनेको संख्या बढ़दो रहेको छ। अघिल्लो आर्थिक वर्षमा 1500 हाराहारी पशुपन्छीको उपचार भएकोमा भेटरिनरी अस्पतालमा आर्थिक वर्ष 82-83 पशु स्वास्थ्यतर्फ 3286 पशुको उपचार गरिएको कार्यालयले जनाएको छ। विभिन्न समस्या भएका पशुको उपचारका लागि पशुपालक कृषकहरू कार्यालयसम्म आउने गरेका छन्। भेटनरी उपचार भएका पशुपन्छी मध्ये 2941 मेडिकल उपचार भएको छ। 13 पशुपन्छीको गम्भीर शल्यक्रिया र 265 पशुपन्छीको सामान्य शल्यक्रिया गरिएको कार्यालय प्रमुख पशुचिकित्सक डाक्टर सुनिल नेउपानेले बताउनुभयो। उहाँका अनुसार गत वर्ष मात्र भेटनरी अस्पतालबाट 12 पशु चौपाएको प्रसूति सम्बन्धी उपचार भएको छ भने 55 कुखुरा विभिन्न रोग सम्बन्धी उपचार गरिएको छ। जिल्लामा पशु चौपायामा हुने रोग मध्ये नाम्ली जुकाको समस्या, माटे रोग, थुनेलो जस्ता समस्याहरू देखिएको अस्पतालले जनाएको छ। भेटरिनरी अस्पतालले पशुपन्छी सेवा उपचार सेवा प्रभावसँगै 527 रेबिज विरूद्ध र 253 डीएसपीपीएल गरी 750 पशुहरूमा खोप सेवा उपलब्ध गराएको छ। पशु पुनः खोप अन्तर्गत पशुपन्छीमा खोरेद, पीपीआर, लम्पी, रेबिज, क्लासिकल, स्वाइन फिभर, एचएस, बीक्यू सम्बन्धी खोप सेवा समेत उपलब्ध गराएको छ। कार्यालयले प्रयोगशाला सेवा अन्तर्गत 1161 परीक्षण गरेको छ, जसमध्ये 877 गुहार परीक्षण, 193 पशुपन्छीको ऱ्यापिड परीक्षण, 54 पशुपन्छीको पोस्टमार्टम, 23 पशुको थुनिलो परीक्षण र 14 रगत परीक्षण गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ।
डिभिजन वन कार्यालय लमसुङ मार्फत गएको आर्थिक वर्षमा 7 करोड़ राजस्व संकलन गरेको छ। कार्यालयमा वन क्षेत्र रोयल्टी काठ दाउरा लिलाम बिक्री प्रशासनिक दण्ड जरिवाना वन विकास कोष रकम बेरुज वसूल लगायतका शीर्षकमा राजस्व संकलन भएको हो। साउन 82/1-83 असार मसान्तसम्म वन कार्यालयमा वन क्षेत्रको रोयल्टी वन क्षेत्रको अन्य आयतर्फ 65,03,534 रूपियाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालयको सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनालले बताउनुभयो। वहाँका अनुसार गत आर्थिक वर्षमा क्षेप वन क्षेत्रको रोयल्टी मात्र 27,53,804 रूपियाँ वन क्षेत्रको अन्य आयमा प्रदेश सेवा शुल्क तथा प्रदेश संचित कोषतर्फ 36,88,248 रूपियाँ संकलन भएको छ। गत आर्थिक वर्षमा 32,297 रूपियाँ बेरोज असुल गरेको वन अधिकृत खनालले बताउनुभयो। कार्यालयमा प्रशासनिक सेवा शुल्क 19,105 प्रशासनिक दण्ड जरिवाने र जफत शीर्षकमा 10,000 राजस्व संकलन भएको छ भने जिल्ला अन्तर्गतका सामुदायिक वन निशी अवधिबाट काठ दाउरा उत्पादन र निकासको मूल्य अभिवृद्धि कर मात्र 1,79,20,178 रूपियाँ संकलन भएको छ। 6 वटा विकास आयोजना मार्फत वन विकास कोषतर्फ 4,56,05,5,838 रूपियाँ गरी गत आर्थिक वर्षमा डिभिजन वन कार्डलाई मार्फत कुल 7,29,550 रूपियाँ राजस्व संकलन भएको छ। लमजुङमा हाल 346 सामुदायिक वन 173 कबुलियती वन 2 वटा धार्मिक वन र 70 वटा निजी वन रहेको कार्यालयको तथ्याङ्क छ। कार्यालयले गत आर्थिक वर्षमा उत्कृष्ट 3 सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत समेत गरेको थियो।

0: लमजुङका किसानहरू यति बेला कोदो रोप्न व्यस्त भएका छन्। सिंचाई सुविधा नभएका धान रोपाई नहुने पाखाबारीमा किसानहरूलाई कोदो रोप्ने चटारो बढ़ेको हो। विशेष गरी कोलसोथर, मर्संगदी, दूधपोखरी, दोर्दी गाउँपालिका तथा रायनस र मध्य नेपाल नगरपालिकाका ग्रामीण क्षेत्रमा कोदो खेती हुने गरेको छ। मर्संगदी छ खानी गाउँ होमस्टेका अध्यक्ष यु कुमारी गुरूङका अनुसार समयमै वर्षा भएकाले यस वर्ष रोपाई सहज भएको छ। कोदो खेतीलाई परम्परागत बालीको रूपमा मात्र नभए पोषणयुक्त खाद्यान्न र आय आर्जनको महत्वपूर्ण आधारका रूपमा समेत लिने गरिएको छ। पछिल्लो समय कोदोबाट ढिँडो, रोटी, सेल, पिठो लगायतका परिकारसँगै विभिन्न परिकार तथा पेय पदार्थ उत्पादन हुन थालेपछि यसको माग पनि बढ़दै गएको किसानहरू बताउँछन्। कुनै विकास कृषि विकास कार्यालय लमजुङको सूचना अधिकारी सरोज थापाका अनुसार जिल्लामा करिब 7,200 हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गर्दछ। उक्त क्षेत्रबाट वार्षिक 8,640 मेट्रिक टन कोदो उत्पादन हुने गर्दछ। कोदो कम लागतमा उत्पादन गर्न सकिने, पहाड़ी भेगको हावापानीमा सहजै फल्ने तथा रासायनिक मलको कम आवश्यक पर्ने बारी भएकाले किसानको रोजाईमा पर्ने गरेको कृषि प्राविधिकहरू बताउँछन्। पछिल्लो समय स्वास्थ्यप्रति मानिसको बढ़दो सचेतनासँगै कोदोको माग बढ़ेकाले यसको व्यवसायिक खेती विस्तार हुँदै गएको हो। कृषि कार्यालयले उन्नत बिउ, प्राविधिक परामर्श तथा आधुनिक खेती प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व बढ़ाउने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। किसानहरूले पनि बजारको सुनिश्चितता र पशुधन उद्योग विकास भएको कोदो खेती अझ बढ़ी व्यावसायिक पनि विश्वास व्यक्त गरेका छन्। लमजुङको विश्व नगरपालिका छ मकै डाँडा सारिङ स्थित अद्वैत सत्संग संरक्षण मञ्चले गुरू पूर्णिमाका अवसरमा वृहत सत्संग समारोह सम्पन्न गरेको छ। समारोहमा ब्रह्मज्ञानी गुरूदेव डाक्टर क्षितिज चन्द्र चक्रवर्तीद्वारा रचित नेपाली ग्रन्थहरूको पारायण गरिएको थियो। गुरूदेवको जीवनी समितिका सदस्य उद्धव बस्नेतले ग्रन्थ पारायण गर्नुभएको थियो। कार्यक्रममा अद्वैत सेविका धनकुमारी अधिकारीले सरस्वती वाचन गर्नुभएको थियो भने गुरूदेव जयगान अद्वैत सेविका सरस्वती भण्डारीले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै अमृत वाचन गुरू वन्दना मञ्चका सहसचिव होमबहादुर राउतले गर्नुभएको थियो। मञ्चका प्रमुख हिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्त बहादुर बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा गुरू पूर्णिमाको महत्व, गुरू शिष्य परम्परा तथा आध्यात्मिक जीवनका विषयमा समेत चर्चा गरिएको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: बेसी शहर सामी सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा डुम्रे बेसर चामे सड़क अन्तर्गत बेसर चामे सड़क खण्डको स्तर उन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई हुने मिति, स्थान र समय साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ, सोही दिन दिउँसो 3 बजे नासौं गाउँपालिकाको कार्यालय धारापानी मनाङ, साउन 15 गते बिहान 11 बजे मर्स्याङ्दी गाउँपालिका 4 रामबजार सामुदायिक भवन, सोही दिन दिउँसो 3 बजे भेसेसहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ।
2: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीयवासी, जनप्रतिनिधि, सरकारवाला, संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भए आफ्ना राय, सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखा, चाकुपाट, ललितपुर।
3: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो,
3: जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
1: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: बिस्तारै जानु त।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: मर्संग एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। नेपाल प्रहरी सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम लमजुङमा 1000 बढ़ी कार्यक्रम भएको छ। गत आर्थिक वर्षमा मात्रै लमजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा 1009 कार्यक्रम गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङले झिप्रका वा माथहातका प्रहरी युनिट मार्फत जिल्लाका विभिन्न स्थानीय तह, वड़ा तथा टोल एवं विद्यालयहरूमा विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम गरेको जनाएको हो। फरक फरक स्थान र समयमा गरिएका कार्यक्रमहरूबाट जिल्लाका दुर्गम भेगका नागरिकहरू पनि लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। शान्ति सुरक्षाको व्यवस्थापन र अपराधजन्य घटना न्यूनीकरणका लागि समुदायसंघको सहकार्यमा प्रहरीले लागू पदार्थ दुर्व्यसन, महिला तथा घरेलु हिंसा, बाल विवाह न्यूनीकरण र ट्राफिक सचेतनाका विषयमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। सो भए गाउँ समाजमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि समुदाय प्रहरी सहकार्य, नागरिक सुनवाई जस्ता सचेतनामूलक कार्यक्रमले नागरिकहरूलाई सचेत बनाएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। समुदाय प्रहरी साझेदारी कार्यक्रम लिएर दुर्गम भेगका गाउँहरूमा समेत प्रहरी पुग्न थालेपछि अभियान झनै प्रभावकारी बनेको हो। नागरिकमा शान्ति सुरक्षाको अनुभूति र अपराध नियन्त्रणका विषयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएका विभिन्न गतिविधिहरूले समुदायमा सकारात्मक प्रभाव पार्नुको साथै साना तिना कुराहरूमा समेत प्रहरीसँग सहकार्य गर्न सक्ने भएको नागरिकको धारणा रहेको छ। केही वर्ष अघिदेखि सञ्चालन हुँदै आएको समुदाय प्रहरी साझेदारी कार्यक्रम पछिल्लो वर्षहरूमा थप प्रभावकारी बन्दै गएको छ। मुलुकमा चलेको आन्तरिक द्वन्द्वको प्रभावले वर्दीवाला प्रहरीदेखि सशंकित हुने ग्रामीण भेगका नागरिकहरू पछिल्लो समय समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भए पश्चात अपराध न्यूनीकरणका लागि प्रहरीको साझेदार बनेका छन्। प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न समुदाय, विद्यालय, आमा समूह, युवा क्लब लगायतका समुदायमा सयौंको संख्यामा कार्यक्रमहरू गर्दै आएको छ। कार्यक्रमले अपराध न्यूनीकरणका लागि समुदायलाई पनि थप जिम्मेवार बनाएको छ। समुदायमा पुगेर नागरिक जनगुनासो सुन्ने, समस्याहरू बुझ्ने तथा कार्यक्रमहरूको प्रहरी प्रति सकारात्मक सोच सिर्जना भएको समुदायले जनाएको छ। प्रहरीले सञ्चालन गरेको यस्तो प्रभावकारी अभियानलाई दीर्घकालीन निरन्तरता दिनुपर्ने समुदायकै माग छ। प्रहरीको अभियानमा नागरिकका तर्फबाट पनि उत्तिकै जिम्मेवारी लिन सके यो अभियान थप सार्थक हुने सरकारवालाहरूको सुझाव छ। रायना नगरपालिका आर्थिक सर्वोदय सेवा आश्रम धर्मनाधामलाई विभिन्न व्यक्ति तथा परिवारले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। रायना नगरपालिका आठ निवासी स्वर्गीय भक्त बहादुर श्रेष्ठ र स्वर्गीय लक्ष्मी श्रेष्ठको वार्षिक पुण्यतिथिको अवसरमा उहाँहरूका परिवारले आश्रमका बाबा आमाका लागि जुस, फलफूल, चिनी तथा विशेष बेलुकीको भोजन सेवा उपलब्ध गराउँदै भोजन सेवाका लागि 15,000 रूपियाँ सहयोग प्रदान गरेका छन्। सोही अवसरमा विष्णु कुमार श्रेष्ठले पनि 2,000 रूपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी दोर्दी दुई अर्चलबोर निवासी गणेश बहादुर कुवार र अम्बिका कुवारले स्वर्गीय दीपक कुवारको स्मृतिमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै आश्रमलाई 10,010 रूपियाँ सहयोग गर्नुभएको आश्रमको प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। बुधबार नै ललितपुर कुपन डोल निवासी सुस्मिता ठकुरीले आफन्तसहित आश्रममा अवलोकन गरी आश्रमका बाबा आमालाई जुस बिस्कुट फलफूल वितरण गर्नुका साथै एक थाक विशेष भोजन सेवाका लागि 5,000 सहयोग गर्नुभएको आश्रमले जनाएको छ। आश्रमले मानवीय सेवा भावका साथ सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ। मर्सिङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
0: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: भारतीय सेनामा नेपाली भर्ती पुनः शुरू गर्न भूपसैनिक समितिद्वारा प्रधानमन्त्रीको ध्यान आकर्षण, सरकारसँग कूटनीतिक पहलको माग। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ मार्फत 3,000 बढ़ी पशुलाई उपचार सेवा प्रदान। डिभिजन वन कार्यालय लमजुङ मार्फत आर्थिक वर्ष 82-83 7 करोड़ राजस्व संकलन। र लमजुङका किसान कोदो रोप्न व्यस्त, 7,200 हेक्टर क्षेत्रफलमा कोदो खेती। बिहान 6:35 बजेको मर्सिङ समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ .org सुन्दै गर्नुहोला। नमस्कार।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
7: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
4: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
12: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
13: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
14: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
15: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
14: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
16: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
17: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
16: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
17: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
16: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
17: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556 46 244।
18: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले त

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो।

0: चित्तल परिम सतर्कता न ठगी तब्द क्या जोगिना
1: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
3: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर
4: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
3: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
0: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबार का दिन बिहान 9 बजेबाट
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477629229
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495994046 93 09 49 32

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857313375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
1: ल सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डली हो बाबु भन त
1: बढिया भाइ त यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
9: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
9: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँचिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
8: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
9: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
8: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
9: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
10: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, टगर, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन, मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बैशिसर सात लमजुङ, सम्पर्क 0665200004, 98400506063। के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
10: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400058।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। पछिल्लो समय मोबाइल, ल्यापटप र कम्प्यूटर जस्ता डिजिटल उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न अंग बनिसकेका छन्। एक समय थियो मोबाइल केवल कुरा गर्ने साधन थियो, तर आज यही उपकरण बैंक, कार्यालय, विद्यालय, बजार र संचार क्षेत्रमा उपयोगसँगै मनोरञ्जन र ज्ञानको स्रोत बनेको छ। सरकारी सेवा, बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारदेखि दैनिक भुक्तानीसम्मका धेरै काम डिजिटल प्रणालीमा आधारित हुँदै गइरहेका छन्। त्यसैले पछिल्ला वर्षहरूमा यस्ता उपकरणको प्रयोग र माग तीव्र रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 झण्डै 35 अर्ब 54 करोड़ रूपियाँ बराबरका 21,84,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका थिए भने आर्थिक वर्ष 2082-83 यो बढ़ेर 48 अर्ब 69 करोड़ रूपियाँ बराबरका 22,67,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका छन्। अर्थात एक वर्षमै स्मार्टफोन आयातको मूल्य झण्डै 37% बढ़ेको छ। यसबाट सरकारले 9 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व पनि संकलन गरेको छ। यी तथ्याङ्कले नेपालीहरूले वर्षेनी नयाँ र महँगा मोबाइल किन्ने क्रम बढ़दै गएको स्पष्ट देखाउँछ। हामीले यी महँगा उपकरणहरूको पुनः सदुपयोग गर्न सकेका छौं त भन्ने प्रश्न पनि छ। धेरैले मोबाइलको प्रयोग फोन गर्ने, फेसबुक चलाउने, टिकटक हेर्ने, युट्युबमा भिडियो हेर्ने, मेसेन्जर चलाउने र फोटो खिच्ने काममा मात्र सीमित गरेका छन्। यदि हामी वर्षेनी नयाँ मोबाइल किन्ने मात्र गर्छौं तर त्यसबाट नयाँ सिप सिक्दैनौं, उत्पादन गर्दैनौं, सृजना गर्दैनौं र आमदानी पनि बढ़ाउँदैनौं भने ती उपकरणहरू केवल उपभोगका वस्तुमा सीमित हुन्छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी दैनिक जीवनमा हामीले प्रयोग गर्दै आएको डिजिटल उपकरण र यसको सदुपयोग लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। पछिल्लो समय कम्प्युटर मोबाइलको प्रयोग अवस्था कस्तो छ? आजभन्दा तपाईँले व्यवसाय शुरू गर्ने बेला र अहिलेको अवस्थालाई कसरी चाहिँ हेर्ने?
1: डेफिनेटली अहिले यो कुरा एकदम राम्रो कुरा राख्नु भएको छ, किनभने यो चाहिँ आईटीले जुन हिसाबले फड्को मारेको छ नेपालमा, त्यो सबभन्दा बढी कुनै कुराले मारेको छ भने आईटीले हो। हिजोको दिनमा देखिराख्नु भएको थियो, एजुकेसनै सेक्टरमा ट्विट जानुभयो भने हामी चाहिँ एउटा ब्ल्याक बोर्डमा पढ्यौं, त्यसपछि व्हाइट बोर्डमा पढ्यौं, आज आएर स्मार्ट बोर्डमा गइसक्यौं। भनेपछि हिजो एउटा एकजनासँग कनेक्सन गर्नलाई पनि वायर टेलिफोनबाट हामी चाहिँ कनेक्सन गर्नु पर्थ्यो भने आज हामीले चाहेको व्यक्तिलाई चाहेको समयमा हामीले खोज्न सक्छौं, उसँग भेट्न सक्छौं। यो सबै भनेको के हो भने सूचना प्रविधिको प्रयोगले गर्दाखेरि यहाँसम्म पुगेको। हिजो एउटा गाउँमा हामी कनेक्ट गर्नु पर्यो भने त्यो व्यक्तिलाई कहाँबाट बोलाएर त्यहाँ कुराएर फेरि हामी कनेक्सन गर्नु, आज त्यो अवस्था छैन। भनेपछि यो सबै कुरा के गर्यो भने यो सबै यो ग्याजेटहरूले नै हामीलाई चाहिँ नजिक बनाएको छ। अब त्यसका नजिक बनाउँदाखेरि चाहिँ फाइदाहरू के हो भने हामीलाई चाहिँ धेरै कुराहरूको जानकारी भयो, जुन कुराहरू हामी जानेको थिएनौ, जुन कुराहरू सहर बजारमा मात्रै जानकारी हुन्थ्यो, आज गाउँ गाउँमा ती कुराहरू जानकारी भयो। त्यसले गर्दा यो ग्याजेटहरूले चाहिँ तपाईँको धेरै हिजोको जहिले पनि हरेक वर्ष हरेक दिन नै तपाईँको अपडेट हुँदै आइरहेको अवस्था छ।
0: यसरी यो ग्याजेट्सहरू यन्त्र उपकरणहरूको प्रयोग बढ़िरहँदा पछिल्लो समय सबैभन्दा बढ़ी प्रयोगमा आउने भने अब नेपालीहरूको लागि अथवा विश्वव्यापी रूपमा मोबाइलै भनौं, मोबाइलको प्रयोगको अवस्था के हो खास पछिल्लो समय? वार्षिक रूपमा नयाँ नयाँ किसिमले अपग्रेड भएर आउने, त्यसलाई भनौं परिष्कृत भनौं नेपालीमा हामीले बुझ्ने भाषामा यो छ, र त्यो चाहिँ किन्नै पर्ने खालको पनि देखिन्छ समाजमा, होइन? प्रत्येक व्यक्तिको हातमा मोबाइल,
1: अब हिजोको दिनमा तपाईँको के थियो भने एउटा टिकटिकै मोबाइलले हाम्रो चाहिँ कुरा गर्न चाहिँ एउटा पहल बनाइदियो। त्यसपछि के भयो भने होइन त्यो मोबाइलबाट हाम्रो एउटा एसएमएस फेसिलिटीहरू सुरु भयो। त्यसपछि हामीलाई के भयो भने सफ्टवेयरहरू, त्यतिखेर हार्डवेयर बन्यो, त्यसपछि तपाईँको सफ्टवेयरहरूको उत्पादन भयो। अब सफ्टवेयर बनिसकेपछि त्यो सफ्टवेयर त ल्यापटप कम्प्युटरमा मात्रै होइन कि, यो मोबाइलको लागि चाहिँ एप्सहरू बन्दै गयो, त्यसैको हिसाबले स्मार्टफोनहरू चाहिँ बन्दै गयो। भनेपछि त्यो स्मार्टफोनहरू बन्दै जाँदाखेरि त्यो फोनहरूबाट हामीले फाइदा लिन चाहिँ सक्यौं। फाइदा के लियो भने एउटा सोसियल मिडियादेखि लिएर व्हाट्सएपदेखि भाइबर विभिन्न जुन कुरो हो हामी फ्री अफ कस्टमा चलाउँदै आइरहेको अवस्थाहरू छन् र त्यो कुरोले सबभन्दा बढी कहाँनिर हिट गर्यो भने जतिखेर तपाईँको नेपाल या विश्वभरि जुन कोभिड आयो कोभिडको टाइममा चाहिँ त्यो मोबाइलले चाहिँ तपाईँको के देखाइदियो भने यो मोबाइल मात्रै होइन कि यसले चाहिँ हामी पढ्न पनि सक्छौँ कुरा गर्न पनि सक्छौँ अफिसको मिटिङ पनि राख्न सक्छौँ विभिन्न जानकारीहरू चाहिँ हामी यो मोबाइलबाट चाहिँ युज गर्न सक्छौँ हिजोको दिनमा मान्छेले जस्ट फोन उठाउन फोटो हेर्न फोटो खिच्न र सोसियल मिडिया मात्रै हेर्ने थियो भने त्यतिखेर चाहिँ त्यो फुल एजुकेट गराइदियो कोरोना टाइममा चाहिँ र त्यतिखेरदेखि अझ मोर अपडेट भर्सनहरू आउँदै गर्यो जहिले पनि तपाईँको चाहिँ सफ्टवेयर चाहिँ अपडेट भइरहेछ सफ्टवेयर अपडेट भइसकेपछि हार्डवेयर पनि अपडेट हुनु त्यही भएर नयाँ फिचर भएको सफ्टवेयर आउँछ नयाँ फिचर भएको तपाईँको हार्डवेयर पनि आइरहेछ त फाइदा चाहिँ त्यो हिसाबले चाहिँ हामीले हो हामी धेरै कुराहरू देख्न चाहिँ अझ बाँकी नै छ के मात्रामा भने हामी उत्पादन मुलुक चाहिँ होइन हामी चाहिँ यी ग्याजेटहरू चाहिँ उत्पादन गर्दैनौँ उत्पादन नगरिसकेपछि चाहिँ हामी चाहिँ त्यसमा चाहिँ पछाडि छौँ र जहाँ उत्पादन भइरहेछ उनीहरूले फर्स्टमा हेर्छ नि त त्यसपछि विभिन्न देशहरूमा जान्छन् फेरि हामीसँग एसियन कन्ट्रीमा पछि मात्रै रूपमा चाहिँ तपाईँको यहाँ आइरहेको अवस्थाहरू छन् र बिस्तारै के भइरहेछ भने यो कुराहरू पनि अब कमी चाहिँ पूरा हुँदै गइरहेछ कहिलेकाहीँ तपाईँको कुनै ग्याजेटहरू यदि बाहिर निक्ल्यो भने हाम्रो देशमा पनि लगभग हप्ता दस दिन पन्ध्र दिनमा चाहिँ आइसकेका हुन्छ कति एआईका टुल्सहरू कति एआईका जुन डिभाइसेसहरू बनेको छ रोबोटहरूदेखि लिएर ती कुराहरूमा त अहिले हामी अलिकति पछाडि छौँ तर पनि यसमा पनि यहाँ स्टार्टअप भाइहरू बहिनीहरू लागिरहेछन् हामी कति गर्न सक्छौँ हामीले पनि त्यसलाई चाहिँ बाहिरबाट ल्याएर यहाँको मार्केट कत्रो त यदि बाहिर कोही उत्पादन गर्ने मान्छे यहाँ नेपालमा आयो भने मेरो यो कत्रो साइज हो त त्यो साइज हेरिकन यहाँ लगानी गर्न आउँछ त्यसले गर्दा हाम्रो साइज धेरै ठुलो नभएर पनि त्यस्ता एकदमै आधुनिक कुराहरू हेर्न कम पाइरहेछौँ तर पनि त्यो अरूको दाजुमा हेर्दाखेरि हामी धेरै नै अगाडि चाहिँ छौँ र टेक्नोलोजीको कुरा गर्नुहुन्छ अब भनौँ न मोबाइलकै तपाईँको 3G 4G अहिले हामी चलाइरहेछौँ 5G का कुरा 6G का कुराहरू बाहिर चाहिँ लन्चिङ भइसकेको अब हामी त्यसमा चाहिँ अलिकति पछाडि छौँ केही कारणले गर्दाखेरि पछाडि भयो होला केही कानुन केही प्रक्रिया होला त्यहाँ तिनीहरूले गर्दा कम होला नभए हामी चाहिँ लगभग धेरै नै धेरै त एकदमै माथि नै त भन्दिनौ हामी 70%सम्म चाहिँ माथि छौँ अगाडि छौँ
0: अब हामीलाई सबैलाई लाग्ने तपाईँ हामीलाई सामान्य दैनन्दिन प्रयोगमा लिइरहँदा मोबाइलमा लाग्ने कुरा जति चिज हामीसँग प्रविधि छ त्यो चाहिँ सबै उपयोगमा आएको जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन अथवा चाहिँ सशरी हेर्दाखेरि के देखिन्छ हात हातमा मोबाइल छ होइन विद्यार्थीको हातमा पनि त्यही छ सामान्य ज्येष्ठ नागरिकहरूको यो चाहिँ सबै प्रयोगमा आएको अवस्था छ अथवा हामीलाई यसलाई चाहिँ प्रयोगमा लिन सक्थ्यौं अथवा यो कुरामा हामी अलिकति चुक्यौं कि भन्ने अनुभव चाहिँ आम नागरिकको हिसाबले यहाँलाई के लाग्छ
1: यसमा तपाईँको आम नागरिकमा जानु भने अहिलेको जेनेरेसनले चाहिँ यसलाई धेरै मात्र प्रयोग गरिरहेछ युज भइरहेछ अब हिजो त तपाईँको के थियो भने हामी मानौ न तपाईँ हामी म एज अ एसी दिँदा एसएलसी दिँदाखेरि चाहिँ मोबाइल आएकै थिएन त्यो कति वर्ष कुन उमेरमा आएर मैले त्यो टच गरेँ त होइन त्यो टच गर्दाखेरि मैले त एटलिस्ट खालि एउटा फोनको हलो गर्ने हिसाबले टच गरे होला त्यसपछि विभिन्न सोसियल मिडियाहरू युज गर्न सक्यो मैले बताएँ नि धेरै मान्छे लाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90%ले त्यसको फाइदा लिइरहेछ के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन् त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन् स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन् एउटा राम्रो मोबाइल यदि हो भने उसले चाहिँ त्यहाँबाट आफ्नो एजुकेसन पूरा पनि त्यसैबाट गर्न सकिने अवस्था चाहिँ छ कति डिजाइनहरूको कुराहरू हुन्छन् कति ग्राफिक्सहरूको कुरा हुन्छ त्यो सबै त्यसबाट गर्न नसकिने अवस्था होला तर आजको दिनमा त्यो पनि के यस्तो यस्तो सफ्टवेयर टुल्सहरू आइसकेका छ एआई टुल्सहरू कि हामीले बोलेको लेखेको भरमा चाहिँ उसले हामीलाई चटक्क बनाइदिन्छ फेरि यो होइन यो एडिट गर यो गर भनेपछि ल्यापटपको जमाना पनि बिस्तारै यसलाई हराउने हो कि भन्ने टाइपको पनि अहिलेको अवस्था भइरहेछ त्यसले गर्दा युजर अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला आज स्कूल कलेज गइरहेछ मलाई के युज छ
0: आवश्यक
1: नहोला मिटिङहरूको कुरा आज मोबाइलबाट गरिरहेछन् होइन एकअर्कासँग कम्युनिकेसन मोबाइल फोनबाट होइन कि व्हाट्सएप भाइबर व्हाट्एभर त्यस्ता चिजहरू बढी गरिरहेछन्, आवश्यकता अनुकूल मान्छेले चाहिँ अहिलेको अवस्थामा चाहिँ युज गरिरहेको जस्तो मलाई लाग्छ।
0: अब यसको मिसयुज भनिन्छ होइन, त्यो पनि देखिन्छ होला यहाँलाई विद्यार्थीवर्गमा यसको कस्तो प्रभाव छ, असर छ, नकारात्मक पक्ष पनि अलिकति केला।
1: जुन कुरो हामीले बढी मात्रामा युज गरेको छ, जुन कुरोको डिमान्ड बढी छ, त्यसमा केही कुराहरू त्रुटिहरू पनि हुन्छ र त्यसले हामीले लिने कसरी भन्ने कुरा हो। त्यसबाट यदि हामीले पोजिटिभ भान लिएर गयो भने राम्रै हुन्छ, जब त्यसमा तपाईँले नेगेटिभ कुराहरू खोज्न थाल्नुहुन्छ तपाईँले पनि त्यही हिसाबको असर चाहिँ पर्छ। आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ। तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सोबाइल बिर्सिनुहोस्, सबै राम्रै मान्छे त थिएन, चोर फटाहरू पनि थिए, के गर्थ्यो तालचा फुटाउँथ्यो भित्र गएर चोरी गर्थ्यो आफ्नो आफ्नो हिसाब। आजको दिनमा पनि त्यही टेक्नोलोजी त्यही भइरहेछ, मैले तपाईँको मोबाइललाई भित्र छिरेर म तपाईँको पैसा चाहिँ कसरी तान्न सक्छु, त्यसका पनि पढाइहरू भइरहेछन् र त्यसलाई चाहिँ मिसयुज नगरिकन युज गरेको भए अझ मोर बेटर हुन्थ्यो। तर मानव भन्ने कुरो हामी सबै बराबर छैनौँ, सबैका सोच फरक फरक छन्, त्यसले गर्दा त्यसलाई चाहिँ पोजिटिभ भान चाहिँ लिएर जानुपर्छ। पोजिटिभ भानमा गयो भने सबै कुराहरू राम्रो हुन्छन्, तर त्यही कुरालाई चाहिँ नेगेटिभ लिएर भनौँ न, हिजो आज तपाईँको सोसियल मिडियामा कसैको फोटोसँग टाँसेर त्यसका तपाईँ र मेरो कुनै रिसिभी भयो भने एउटा त्यो टाइपको कामहरू पनि भयो, त्यो त गलत हो नि त। त्यस्ता गलत कुराहरूलाई मैले यसरी लिनु हुँदैन। यो प्लेटफर्म भनेको तपाईँ मेरो मित्रता हो, तपाईँ र मेरो फोटो राखेर एउटा मित्रता गरेर पठाउन, त्यो राम्रो देख्यो नि त। तर त्यसमा चाहिँ नेगेटिभ भाइब्सहरू हालिदिने भयो भने त्यो त खराब भयो। यी कुराहरूमा चाहिँ गर्ने मान्छेहरूले चाहिँ त्यो कुराहरूलाई सुधार गर्नुपर्छ।
0: हामीले कसरी ग्रहण गर्ने भन्ने कुरा
1: एक्ज्याक्टली ग्रहण गर्ने तरिकाहरू फरक छ।
0: यन्त्र उपकरणहरूको दैनिक जीवनमा प्रयोग गरिरहेर यसबाट अलिकति केही कुराहरू हामीले जानेनौँ भने त्यो त्यसको खतरा पनि हुँदो रहेछ होइन। जस्तो मोबाइलहरू अधिकतम चार्ज गर्दाखेरि विस्फोट हुनेदेखि लिएर अथवा त्यही उपकरणमा पनि आन्तरिक रूपमा केही क्षति हुने, ल्यापटपकै सन्दर्भमा पनि होला। पछिल्लो समय के छ अलिकति हाम्रो बानी व्यवहारमा त्यो चाहिँ हामीले अलिकति मिलाउन जानेनौँ कि भन्ने पनि लाग्छ। यहाँलाई के छ अनुभव
1: त्यसमा? अब जस्तै एउटा चार्जिङको कुरा गर्नुभयो, अहिलेको नयाँ टेक्नोलोजी मोबाइलहरू तपाईँलाई चार्जमा भनौँ न, राति मैले कसैले भन्छ रातभरि चार्ज गर्नु हुँदैन, आजको टेक्नोलोजीहरू त्यसमा सेटिङ छन्, उसले तपाईँको रातभरि चार्ज हुने गरी तपाईँको कति बजे तपाईँ सुतिराख्नु भएको छ, कति बजे चार्ज गर्नु, तपाईँको रेगुलर त्यसलाई थुत्ने टाइम कति हो, 4 बजे 5 बजे हो भने उसले बुझिसक्छ र त्यो टाइममा उसले 100% गरेर सकाइदिएको अवस्थाहरू पनि अहिलेका टेक्नोलोजी अहिलेका मोबाइलहरूमा आइसकेको अवस्थाहरू चाहिँ छन् होइन। ती कुराहरू लिएर चाहिँ त्यसलाई अर्को के भन्नुभएको थियो, जस्तै तपाईँको हामी खालि मोबाइल त फोनमा उठाउन मात्रै गरिरहेको छौँ, अघिदेखि कुरा विभिन्न सोसियल मिडिया विभिन्न न्युज पनि चल्ने भन्ने हो, त्यसमा एड आउने हो, किनभने जसले पोर्टलहरू बनाएको छ ऊ यतिकै हामीलाई त फ्रीमा भनौँ न, फेसबुकैको कुरा गरौँ, उसले त हामीलाई फ्रीमा एक्सेस दिइरहेछ, तर उसको फ्रीको लागि त त्यहाँ एडहरू छन्, एडहरू कति जेन्युनली एड छ, कति नन जेन्युनली छ, कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्। कुनै कुरा कसैले पनि फ्रीमा चाहिँ कसैले केही दिँदैन। हेर्नुहोस्, कसैले यदि तपाईँ गएर पसलमा कुनै सामान किन्नुहुन्छ र यो फ्री भन्यो भने त्यो फ्रीको पैसा त्यसैमा चाहिँ एड गरे हुन्छ, भनेपछि उसले कुनै कुराहरू फ्रीमा छ यो तैँले चाहिँ लिङ्क गर, यो लिङ्क खोल र यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिलेकाहीँ ब्याङ्क अकाउन्ट माग्दिन्छ, कहिलेकाहीँ तपाईँको पर्सनल सबै कुराहरू माग्दिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई त्यसैले चाहिँ असर पर्छ। आजको भोलि नगर्ला, 1 महिना 2 महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ, यो मान्छेसँग अब मैले ट्याकल गरेँ भने के हुनसक्छ। त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यानपूर्ण, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन। कति कुराहरू हुन्छ, यो गर्दाखेरि तँलाई चाहिँ फ्रीमा हो यो लाग्दैन, तर त्यो हामी गरिदिन्छौँ, पछि त्यो कुरा हाम्रो कम्प्युटरमा बसिदिन्छन्। आजको दिनमा यस्तोसम्म छ कि तपाईँ हामी यसरी जुन कुरा गरेर सबै कुरा हाम्रो मोबाइलले चाहिँ लिइरहेछ, रेकर्डेड छ। अब एकछिन पछि यदि हामी त्यो सोसियल मिडियातिर हामी कुनै साइडहरू खोल्यो भने त्यो कुरा सरर तपाईँको आउँछ, अब कहाँबाट बन्द गर्ने त्यो उपाय नै छ। त्यही भएर चाहिने कुराहरू हुने कुराहरू गर्ने उसलाई चाहिँ यो मान्छेले के चाहिँ जरुरी छ त, आज हामी यहाँ कम्प्युटरको कुरा गरौँ न, अब एकछिन पछि तपाईँ हामीले सोसियल मिडिया खोल्यो भने त्यसैको विषयमा छ बढी मात्रामा, भनेपछि ऊ भगवान् त होइन, भनेपछि उसले चाहिँ हाम्रो कुराहरू चाहिँ क्याप्चर गरिरहेको छन्, क्यामेरा छन्, ल्यापटप अगाडि बसेको हुन्छ, हाम्रो एक्टिभिटिजहरू चाहिँ तपाईँको लिइरहेको हुन्छ, क्यामेरामा लक हुन्छ, लक छैन भने बरु टेप टालिदिने ल्यापटपहरूको अगाडि, कहिलेकाहीँ अरू दृश्य अरू केही काम हामी गरेका हुन सक्छौँ। यी कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ भोलिका दिनमा दुर्घटना कम हुन सक्ने सम्भावना हुन्छ।
0: गोपनीयताको ख्याल राख्नु पर्यो आफ्नो चाहिँ। विश्वकपको अवधिमा पनि धेरै किसिमका यस्ता घटनाहरू भए, लाखौं करोड़ौं पैसा चाहिँ नेपालीहरूको समेत त्यो प्रहरीमा उजुरी भयो भन्ने सुनिरहेको थियो, यहाँलाई त्यस्तो के छ?
1: होइन, त्यो कुराहरू विश्वव्यापी नै तपाईँको यो भइनिरहेको हुन्छ, क्रिकेट होस् फुटबल होस्, यो कुरामा नेपाल सरकारले बारम्बार हरेक पोर्टलमा बताइरहेको हुन्छ। तपाईँहरू यसमा नलाग्नुहोस्, जुन कुरो यो बाटो नरोज्नुहोस्। जुवा भन्ने कुरो जहिले जित हुन्छ भन्ने छैन, त्यो हार्नै हो क्या, हार्ने कति भन्ने कुरा हुन्छ, एउटा लिमिटेसन हुन्छ, र मान्छेलाई त्यो खेलहरू खेल्दाखेरि चाहिँ त्यो मजा आउनको लागि पनि त्यसमा लगानी गरे हुन्छ, कति जेन्युनली कमायो पनि, कति जेन्युनली हार्यो पनि, कतिले केही पाएन पनि, यी न्युजहरू हामीले पनि पढ्न पायौँ सुन्न पायौँ, त्यो सबै गलत हो, त्यो कुरामा लाग्नु हुँदैन। आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो, गेमको मजा लिने हो, तर त्यसमा गएर म लगानी त्यो जुवा खेलेर त्यो जुवा नै हो क्या, एक प्रकारको दुई रुपियाँ दिएर मलाई चार रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या। त्यसले गर्दा त्यो नेपाल मात्र होइन, वर्ल्ड वाइड अरबौं खरबौंको कारोबार चाहिँ भएको हामीले पनि सुनेको, तर त्यो चिज गलत हो। त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँले त्यहाँ लाग्नु हुँदैन, र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ, यस्तो लाग्नु दिनु हुँदैन भनेर।
0: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्रोपकरण कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ ल्यापटप, यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ, माग के देखिन्छ बजारमा पछिल्लो समय?
1: यस्तो छ, यहाँ तपाईँको डिमाण्डहरू भनेको तीन चार खरिका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ, र कम्पनी बाहेक विभिन्न चार पाँचवटा कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ। भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमाण्ड हुन्छ, त्यो भनेको तपाईँको एसीदेखि लिएर प्लस टू ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा आई5 सिरिजहरूका ल्यापटपहरू हुन्छन्, त्यो बढी डिमाण्ड हुन्छ। त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमाण्ड हुन्छ। कोही अफिस वर्कहरूलाई मात्रै मलाई नर्मल सिम्पल चाहियो भने त्यो i3 रेन्जमा हुन्छ, कसैले नर्मल मलाई वर्ड एक्सेलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमाण्ड भइरहेको देखिन्छ। म्याकहरू भयो, यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठूला कामहरू गरिरहेछन् उनीहरूलाई त्यही नै चाहिन्छ, कतिलाई एकदम पातलो सिरिज चाहियो म्याकतिर जान्छन्, तर अरू विन्डोज बेसमा पनि अरू अरू ल्यापटपहरू पनि आइसके। समग्रमा भन्दाखेरि चाहिँ मिडको जुन छ तपाईँको i3 i5 i7 तीनटा क्याटेगोरी चल्ने हो, त्यसैमा चाहिँ जेनेरेसनहरू अप अप भएर हरेक वर्ष जाँदै गर्छ भने i5 सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
0: मैले एउटा यो मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के, यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ, त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो, किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ?
1: होइन, मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ, मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि। हिजो आज प्राय मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेछु, है देखि पनि रहेछु, दुई चार पाँचवटा नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ, ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन्, ती कस्टमरले सिरियल नम्बर वाइफाईका आईपी एड्रेसहरू चाहिँ यदि नोटेड गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्रै तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ, नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन, सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँमा गएर बेचिदिन्छ, उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसो गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन। त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन्। त्यसमा
0: व्यावसायिक कुराहरू पनि गरौं, अब यो महत्वपूर्ण देशकै ठूलो व्यापारिक केन्द्रमा छौं हामी, होइन के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौं? अब
1: व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउनटाउनमा चलिरहेछ र आइटी मार्केट पनि भन्नुहुन्छ नि आज आइटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ. हिजोको दिनमा एउटा जुन मिड रेन्जको भने त्यो मिड रेन्जको लागि मान्छेलाई 55-60-65-70 हजारको बीचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो. आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानुपर्छ मिनिमम त्यतिसम्म. भनेपछि एउटा एउटा ल्यापटपमा विगत 6-7-8 महिनामा चाहिँ तपाईँको 25-30 हजारको हाराहारीमा चाहिँ प्राइसहरू चाहिँ बढ़िरहेछ. त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुन सक्छ. हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो, 4-5 वर्ष चल्यो, होइन अब नयाँ लिनुपर्छ. आजको बेलामा होइन, सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटलाई पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ. मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ, किनभने मोबाइलहरूको प्राइसहरू मेन यो चिप्सहरूले गर्दाखेरि, स्टोरेजले गर्दाखेरि, मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ. फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछन्.
0: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यस वर्षको अलिकति फरक हेर्दाखेरि? सामान्यले पनि अध्ययन गर्नुभयो होला होइन, अथवा सामानहरू बढी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो? अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन, पैसा छैन मान्छेसँग त्यही भएर खर्च पनि गर्दैन भन्ने भाषा छ बजारमा. त्यो बिक्रीको हिसाबमा के छ?
1: होइन, बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छन्, त्यसमा दुई मात्रै भएन. सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो. विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ, किनभने लगानी पनि त्यही मात्रामा बढ्यो. हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त. त्यो भोल्युम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने हुने. त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ.
0: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ? उहाँहरूको चेतनामा अलिकति केही फरक आएको छ कि? अथवा ई कमर्स, डिजिटल ब्याङ्किङ होइन, अहिले त पैसा दिँदाखेरि पनि मान्छेले व्यापार गरिसके पछाडि अनलाइनबाटै तिर्ने खालको आएको छ सिस्टम, त्यसमा के परिवर्तन छ? उपभोक्ता कति सचेत छ अहिले?
1: अहिलेको अवस्थामा धेरै सचेत छ नि. हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने यो सम्रगोमा क्यान इम्पोर्टेड क्यान महासंघले विगत 300 क्यान इम्पोर्टेड सम्पन्न गर्यो भिरगुडी मण्डपमा. क्यान महासंघले चाहिँ ब्लूबर्ड होटलबाट चाहिँ सुरु गरेको क्यान इम्पोर्टेको, वीरेन्द्र सभागिरी बानेश्वरसम्म लगेको, त्यसपछि भिरगुडी मण्डपसम्म क्यान इम्पोर्टेको हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बस्थ्यो ग्याजेट किन्नलाई, कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ, त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरा. आजको दिनमा त्यो रहेन. त्यो भने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो. आज अनलाइन पोर्टल छ सबै. आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या, ऊ आउने बित्तिकै मलाई यो यो मोडल, यो ल्यापटप चाहियो, यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो, यसमा यो यो फिचर छ, यो यो छ, यो गर्दाखेरि तपाईँलाई यो हुन्छ. तर आज उसैले भनेपछि त्यो भनेको अपग्रेड भएको अवस्था हो. पैसाको कुरा आयो, पेमेन्टको, डिजिटल पेमेन्ट, पैसा बोकेर किन चोरी चकारी होला? आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या, वालेट पनि बोक्नु परेन, मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन, केही पनि परेन. आयो, सामान लियो, क्युआर गर्यो. सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट्स बढी मात्रामा, क्युआर पेमेन्ट, डिजिटल पेमेन्ट, ब्याङ्क ट्रान्सफर यो धेरै मात्रामा भयो. त्यो भनेको अपग्रेड भएको हो. हिजोको दिनमा त्यो कुरा त थिएन नि त. क्यासै हामीलाई पनि क्यास लियो गहन कहिले काहीँ घटी कम त्यो भएन, न उसलाई भन्नु हामीलाई भयो.
0: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवतः चीन हुन सक्छ नेपालको बजारको लागि, के छ त्यो अलिकति जानकारी लिनु?
1: होइन, वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ भने सबभन्दा बढी प्रोडक्सन त चाइनामै हुन्छ नै. चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन. जति पनि हाम्रो यो ल्यापटपहरू, यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन. चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ, ताइवान हुनसक्छ, दुबई हुन, उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा. त्यहाँ विभिन्न आफ्ना डिएलएस, पिएसएस, स्यामसङ सबैका कम्पनीहरू त्यहाँ बसिरहेछन्. त्यसपछि उसले चाहिँ कहाँ कहाँ पठाउने हो त, डिस्ट्रिब्युसन कहाँ गर्ने, या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त? डाइरेक्ट तपाईँको चाइनाबाट असोसिरिजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ. तर मेन ठूला ठूला सामानहरू चाहिँ मन्डे ठूलो फ्याक्ट्री ठूलो चाइना नै हो. त्यही भएर आज सामानहरु जुन सस्तो भएको छ कारणै त्यो हो नि त्यहाँनिर तपाईँको कस्ट कम पर्छ कम परेपछि चाहिँ हरेक कम्पनीहरू पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन् ताइवानमा हुन्छन् तर पनि चाइनामै भर्किने पनि त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ
0: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढ़ी प्रयोगमा आइरहेको अवस्था हो अथवा चाहिँ यसको के छ फरक काम गर्दाखेरि अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा यसमा के छ उपभोक्ताको
1: डेस्कटप भन्दा ल्यापटप हो अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढ़ी मात्रामा इन्स्टिच्युटहरू थियो गेमिङ जोनहरू थियो तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो आज त्यो इन्स्टिच्युटहरू छैन किनभने नर्मली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ र ल्यापटप के भयो भने ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो पनि मैले तीन घण्टा चार घण्टा दुई घण्टा वाट एभर उसको ब्याकअप टाइम हेरिहाल्न मैले चलाउन पाएँ त्यो टाइममा त मेरो बत्ती आयो मेरो काम त रोकिएन नि त डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ तर प्राइभेट अफिसहरूमा सरकारी गभर्मेन्ट अफिसहरूमा तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू जुन ठाउँमा डेस्कटप चाहिनेछ त्यहाँ कमी चाहिँ भएको छैन त्यहाँ डेस्कटप युज भइरहेकै छ डेस्कटपको काम ल्यापटपले ल्यापटपको काम डेस्कटप दुइटैले गर्न सकिने सिमिलर कुरा हो सानो ठाउँ पनि गयो इलेक्ट्रिसिटी पनि कम खायो त्यो हिसाबले कम धेरै नै डेस्कटप भइ नै सकेका छ पहिला सबभन्दा बढी तपाईँको एसेम्बल कम्प्युटरहरू बिक्री हुन्थ्यो किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन् जसलाई चाहियो बरु ब्रान्डेड किनिदियो किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेला मान्छेले होइन बरु ब्रान्डेडै लान्छु र त्योभन्दा बढी चाहिँ ल्यापटपकै डिमान्ड बढी छ
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदारसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा डिजिटल उपकरणको प्रयोगका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्यूटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार।
1: सरकारी नीति नियमहरू कस्तो छ, जस्तो सामान आयातको कुरामा चीनबाट सिधै नेपाल प्रवेश गर्न पाउँदैन भन्नुभयो यहाँले, होइन? यदि त्यो चाहिँ सिधै आउने खालको वातावरण चाहिँ उनीहरूकै आफ्नै नीतिले त्यो प्रभाव पार्छ कि, अथवा चाहिँ हामीले चाह्यो भने त्यो भोलिकै सहज बनाउने, अथवा नेपालभित्रै सामानहरू सस्तो चाहिँ रूपमा भित्राउन सकिने, त्यस्तो केही उपाय छ कि छैन?
2: त्यसले चाहिँ खासै एकदमै ठूलो फड्को चाहिँ मार्दैन। किन मार्दैन भने प्राइसिङ चाहिँ ग्लोबली उनीहरू आफ्नो हिसाबले एउटा फिक्स गरेका हुन्छ। जहाँबाट उठाए पनि, चाइनाबाट उठाए पनि, तपाईँको हङकङबाट उठाए पनि, सिङ्गापुरबाट उठाए पनि, प्राइसले एकदमै तपाईँको त्यो होला फेयरको जुन ट्रान्सपोर्टेसन हुन्छ त्यसमा थोरै बहुत फरक पर्न सक्छ। र नीति नियमको कुराहरूमा जानुभयो भने गभर्मेन्टसँग हो हिजोको दिनमा धेरै नै लबिङहरू। आज नेपालले चाहिँ हार्डवेयर उत्पादन गर्न सकिने अवस्था छैन र भोलिका दिनमा गरेर पनि हाम्रो साइज जुन छ सानो साइज छ, डिमान्ड कम हुन सक्छ। र यहाँको कुरा चाहिँ हामी बाहिर चाहिँ बेच्न सक्छौँ कि सक्दैनौँ भन्ने ठूलो क्वेसन मार्क छ। चाइनाले पनि जुन हिसाबले उत्पादन गरेर सबै चाइनामा खपत हुने होइन नि त। आज डेलले भन्नुहोस्, एचपीले भन्नुहोस्, जसले पनि त्यहाँ फ्याक्ट्री आएको छ उसले त खालि चाइनामा मैले खपत गर्छु भन्ने होइन। भनेपछि त्यस्ता कम्पनीलाई नेपालमा ल्याउन सकिने अवस्था छ कि छैन भन्ने कुरामा हाम्रो कुराहरू चाहिँ हुने गर्थ्यो कि यदि त्यो भयो भने, तर यदि फ्याक्ट्री नै यहाँ भयो भने चिप्सहरू सबै बनाउन त सक्यो नि त, तर नेपाल मात्रै उसको मार्केट होइन, तिम्रो मार्केट चाहिँ बाहिर पनि हो भने एउटा टाइपको त्यो लगानीतिरको चाहिँ सोच एउटा बनायो भने केही हदसम्म केही कुराहरू पनि स्टार्ट मात्रै पनि भयो भने एउटा कम्पनी आयो भने त्यो सँगसँगै अर्को दुई तिनजना चाहिँ तपाईँको कम्पनीहरू चाहिँ आउन सकिने अवस्थाहरू हुन्छ। त्यसका लागि चाहिँ नीति नियमैमै जानुपर्छ। र अर्को सबभन्दा हामीले सकिने कुरा चाहिँ हिजोको दिनमा पनि हिजो बजेटमा पनि आएका कुराहरू, सफ्टवेयर जुन हामीले उत्पादन गरेर छौँ त्यसलाई हामी निर्यात गरेर ठूलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ, आइटीलाई पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्ष नि 10 देखि 12 हजार हाम्रा जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ, कहाँ जान्छ त त्यो? त्यसलाई के गर्न सकिन्छ त? ती कुराहरूमा यदि हामीले ठूलो हिँड्नु त, हिजोको सरकारले ती कुराहरू नयाँ सरकारले कुरा गरेका छ, भर्खर 3 महिना भएको छ, एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भने चाहिँ केही सोच त होला। तर हिजो पनि चाहिँ गभर्मेन्टले, योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग 10 वर्षमा 30 खरब हामीले निर्यात गर्न सक्छौँ भन्ने कुराहरू जुन थियो, तर त्यसको केही पनि भएन। खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन, रोड म्याप चाहिन्छ। हामी यदि 10 वर्ष हो भने 1 वर्षमा के गर्ने, दोस्रो वर्ष के गर्ने, तेस्रो वर्ष के गर्ने, हामी कहाँ पुग्यौं, यो कुरा लिएर हामी मन्त्रालयमा कुरा पनि गरेका थियौँ। तर त्यो के भयो भने एउटादेखि दुईटा मिटिङ हो, त्यसपछि दिएर
1: सरकारवालाहरूले यो तपाईँहरूको विषय बुझ्ने अथवा चाहिँ अहिलेको प्रविधिसँग उहाँहरू चाहिँ कति जानकार हुनुहुन्छ के लाग्छ कुरा गर्दाखेरि?
2: होइन, हिजोको दिनमा पनि जानकार थियो, नभएकै मान्छे त्यहाँ थिएन। तर त्यसलाई इम्प्लिमेन्ट सबभन्दा मेन कुरो बोल्न बुझ्नुहुन्छ, गर्नुपर्छ, सबै ठिक छ, तर कानुनी कुरा जानेर अड्को छ
1: त्यसलाई
2: बुझ्नुहुन्छ। बुझेर डेटा देखाएपछि सबै कुरा बुझिन्छ, डेटा बेसमा बसिकन ल यो राम्रो त गर्न सकिन्छ। तर त्यसको लागि ज्यादा गाँठो परेको छ त्यसलाई त फुकाउनु पर्यो, त्यो कुरालाई त ओपन गर्नु पर्यो, त्यो नगरिकन चाहिँ मान्छे त्योतिर चाहिँ लगानी गर्न चाहँदैन।
1: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि त्यो चाहिँ काममा एक्सनमा नजाँदाखेरि समस्या
2: छ। एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौं रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन, यहीँ पनि कमाइरहेछ 2 लाख 4 लाख 5 लाख 6 लाख कम्पनीले कमाइसकेको छ त, 30 हजार रुपियाँदेखि स्टार्टिङ छ। यहाँको दुखोस सबभन्दा हेर्नुहोस् न, दुखोस कहाँ छ भने 4 वर्ष 4.5 वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी ध्याउनु पर्यो, तपाईँको कोही चिनेको छ भने उसले इन्टर्न गर्न पायो, नभए बिचरा एकदमै दुःख सुख

0: त्यही केही गरेर फ्री अफ कस्टमा तीन महिना छ महिना उसले इन्टर्न गर्छ फ्री अफ कस्ट. डे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेछ भने उसले 10-15 हजार रुपियाँ फेरि छ महिना तीन महिनाको लागि काम गर्छ. फेरि अर्को तीन महिना तपाईँको 15-20 हजार 20 हजार 25 हजारमा भनेपछि उसको एक डेढ वर्षको पिरियड कहाँ पुग्छ भने 30-35 हजारमा गएर अड्किरह हुन्छ. तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ हामीले चाहिँ गभर्मेन्टसँग के भनेको थियो एउटा फिनिसिङ स्कुल चाहिँ कलेजले पढाउँछ 4 वर्ष 3.5 वर्ष कलेजले पढाउँछ 6 वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यो स्टुडेन्टले ल्याउने. हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ महिनापछि तपाईँलाई 50 जना चाहियो तपाईँलाई 10 जना चाहियो तपाईँलाई 20 जना चाहियो कस्तो कस्तो चाहियो त ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन त्यहाँनिर उसलाई फिनिस गरौँ उसले निस्किने भए उसले काम पायो नि त हातमा उसलाई इन्टर्न गरेर राख्नु परेन ऊ किन विदेश जानु. यहाँ तपाईँको 70-80 हजार रुपियाँ महिनाको कमाइ आफ्नो नेपालमा बस्न पाए साथीभाइ घर परिवार बस्न पाए बिस्तारै उसको अपग्रेड भएर जान्छ. त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो. तर त्यो कुरोमा चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा. तर त्यसलाई चाहिँ एउटा 6 महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जहाँसम्म लाग्छ 60% नै रोकिन्छ. किन उसले जानिसक्यो नि त सिप जानिसक्यो नेपाललाई के चाहिने हो या विदेशमा के गर्दैछ फ्रिलान्सर्स कामहरू गर्न सक्छ धेरै कुराहरू जोडिन्छ.
1: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो. आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने के छन् त्यस्ता?
0: यस्तो छ अब सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन् उनीहरूले चाहिने कुराहरू उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त. जसरी म एउटा पसल गरेर बसेको छु मलाई एउटा अकाउन्टको सफ्टवेयर एउटा मैले सोसलमा चाहिने सफ्टवेयर एउटा ई कमर्सको सफ्टवेयर चाहियो मैले कसलाई गुहार्ने जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ त्यसको बापतमा उसले मसँग पैसा लियो. त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो ठुलो मासमा उनीहरूलाई यो सफ्टवेयर चाहियो यति सर्भिस चाहियो त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ फच्चे बनाउँछ. त्यहाँ पठाइसकेपछि यहाँ अनि त चाहियो बनाउने मात्रै त चाहियो. पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो कारण त्यो थियो. आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया छिरिरहेछन् किनभने हिजोको दिनमा कोटिभिटीको एउटा केसहरू आएको थियो ट्याक्सेसहरूको कुरा आएको थियो तपाईँहरू पनि सुन्नुभयो होला. रातारात त्यो गर्नु हुँदैन जे नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10 वर्ष मेरो राम्रो हुन्छ 11 वर्ष मेरो प्रोफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो. अर्को सरकार आउन पाएको छैन अर्को कोही आउन पाएको छैन ठाउँमा अनि चेन्ज गरिदिने अनि तल तिर्नुपर्छ त्यो होइन. 5 वर्ष 10 वर्ष एउटा फिक्स त्यो बनाउनुपर्छ यदि यो लाइनमा लाने हो भने. यसरी हामी जानु ल 5 वर्ष त तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया योभन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन कसैले पनि गर्न सक्छ हाँसी हाँसी आउँछ नि काम गर्ने 5 वर्ष त हामी मिहिनेत गर्छौँ त्यसपछि 5 वर्ष यो हुन सक्छ 8% बढ्न सक्छ भने यदि देखायो भने वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि.
1: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकतामै राखेको भन्ने छ. अहिले त मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ अलिकति गर्ने खालको पनि भन्ने खालको बाहिर चर्चा छ. के छ व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला र बजेटमा के विषयहरू यहाँहरूका सम्बोधन भयो?
0: होइन बजेटमा धेरै कुराहरू आएको छन् हिजोको दिनमा पनि नआएको होइन आएको थियो. मेन कुरा इम्प्लिमेन्टको कुरा हो सबभन्दा क्वेसन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ. बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो आइटीमा राम्रै बजेट ल्याएको थियो कुराहरू राम्रै आएको थियो इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ. बरु कम ल्याउनुहोस् त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनुपर्छ प्राइभेट सेक्टर रेडी छ उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो. त्यही हिसाबले गर्दाखेरि चाहिँ काम हुने राम्रो कुराहरू एकदमै राम्रो आएको छ. खालि सहर बेसमा मात्रै भएर होइन कि गाउँमा पनि सोच्नु पर्यो. आज गाउँ खालि किन भइरहेछ भनेपछि त्यहाँ सुविधा नभएर हो नि त हामी यहाँ आएको. बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ. आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ. आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फन्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएछ. ल्याब त गइसक्यो आइटी कम्प्युटर पुगिसक्यो स्मार्ट बोर्ड पुगिसक्यो टिचर चाहिन्छ कि चाहिँदैन गभर्नमेन्टसँग ठुलो कुरो आयो है बिना टिचर त्यसले कसरी पढाउँछ हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ इङ्ग्लिस नेपाली वाटेभर के पढाइरहेको थियो आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन मेन त्यहाँ अहिले ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो उद्घाटन गर्नु पर्यो आइटी यत्र जुन पढेको मैले भने तिनीहरूलाई कमसे कम तिन तिन महिना ती स्कुलहरूमा गएर पढाउ न त एक्सपिरियन्स त भयो नि त हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर बनेर बस्न सक्छु भन्ने कुराहरू पनि आउन यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन बास छ त्यसलाई धेरै मात्रामा हामी रोक्न सकिन्छ
1: विद्यालयको कुरा त गर्नुभयो कम्प्युटरहरू प्राय स्कुलहरूमा अहिले चाहिँ कम्प्युटर ल्याब सञ्चालन भइरह्यो भन्ने छ अरू ग्रामीण क्षेत्रहरूमा नेपालको चाहिँ के छ अवस्था यो जुन प्रविधिहरूको यो उपकरणहरूको पुग्ने कुरा अथवा त्यहाँ ट्यान महासंघको पहल कस्तो रह्यो तपाईँहरूले कस्तो पाउनुभयो काठमाडौँ बाहिर
0: होइन बाहिर पनि तपाईँको धेरैवटा ठाउँमा चाहिँ पुगेको अवस्थाहरू छन् त्यहाँनिर फेरि इलेक्ट्रिसिटीको ठुलो च्यालेन्ज छ जुन टाइममा तपाईँको आउनुपर्ने इलेक्ट्रिसिटी भइदिँदैन बिना इलेक्ट्रिसिटी कसरी चलाउने कि सोलर सिस्टम लगानी धेरै भयो ती ग्रामीणहरूमा पनि कम्प्युटरहरू पुगेका छन् इभन गभर्मेन्ट स्कुलहरूमा अहिले स्थानीय लेभलहरूले त्यो कम्प्युटरहरू दिइरहेछन् मैले बाबा पहिला एउटा टिचर चाहिँ दिनुहोस् पढाउने बरु कम्प्युटर दसवटा छ भने आठवटा दिनुहोस् सातवटा दिनुहोस् टिचर एउटा चाहिँ एक वर्षको लागि राख्नुहोस् र त्यसको काम चाहिँ त्यो टिचरहरूलाई पनि एजुकेसन दियोस् त्यही टिचर
1: पुरानोलाई त थाहा छैन कम्प्युटर भनेर पनि थाहा छैन
0: थाहा छैन थाहा भए पनि ऊ आफूलाई जति छ क्षमता आफूले चलाउन सक्छ कुनै कुरा भयो भने यताउता गरेर स्टुडेन्टले केही कुरा सोध्यो ओ पख म हेरेर भन्छु भन्न त मिलेन बिचरा त्यो ज्ञान पाएको छैन नि त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू इन्टरनेट त पुगिसक्यो त्यो स्पिडमा पुगेको छ कि छैन हाम्रो जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन यी कुराहरू हेर्नुभयो ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाई पनि भइरहेछन् धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन् कति ठाउँमा पुगेका पनि छन् पुगेको ठाउँमा पनि त्यसको प्रयोग चाहिँ
1: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन हाम्रै देशभित्र धेरै सम्भावनाहरू अहिले त झन् अझ नयाँ सरकार अझ युवाहरूको सरकार पनि भनिन्छ सबै कुराहरू नयाँ परिवर्तन भयो तर युवाहरू विदेश जाने क्रम रोकिएन अहिले सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरकार राख्ने विषय पनि भयो तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकार योसँग स्कूलहरूमा आवश्यक छ शिक्षक भन्नुभयो होइन त्यसलाई कसरी लिनु भएको छ एउटा युवाको हिसाबले पनि व्यवसायको हिसाबले अथवा क्यान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव
0: विदेश प्लान जुन प्लान गरिरहेछन् जुन गइरहेछन् अहिले आज तपाईँको यो जयन्ती आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो सुशासनका कुरा थियो रोजगारीका कुराहरू थियो यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने गर्नुपर्ने भन्ने कुराहरू थियो भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त स्कुललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ राम्रो गर्छौँ हुन्छ आज हो एउटा रिजल्टका कुरा गभर्मेन्टले गर्छ एक महिनामा रिजल्ट निकाल्छ राम्रो कुरा हो त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो कतिका रिजल्ट धेरै राम्रो आयो कतिका बिग्रे पनि भन्छन् प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू एजुकेसनका जुन कुरा थियो हामीले गभर्मेन्ट स्कुलमा प्राइभेट स्कुल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको आज कहाँ छ त त्यो दिनै सक्ने अवस्था त छ कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो आज त्यही टिचर पढाइकन कोही प्रधानमन्त्री कोही मन्त्री कोही भएको छन् तर ऊ त्यही देशमा पढाएर भएको छन् आजको बेस चेन्ज भएको छ भने आज उहाँले त्यो टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त विदेशमा पनि बाहिर पनि या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन् तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ र ट्रेनिङ गरेर आउनुहोस् होइन त्यस्ता कुरा उहाँहरूलाई यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँले गर्न एउटा दक्ष बनाएर बागमती प्रदेश सातवटा प्रदेश र प्रदेश बाहेक चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ त्यहाँ रोजगारी पनि छिर्छ होला आज दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न थप्दै गएपछि पो पढ्ने हो रोजगारी गुणस्तर बढ्छ त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने सफ्टवेयरका कुराहरू फिनिसिङ स्कुल एउटा फिनिसिङ स्कुल बनाऊ गभर्मेन्टसँग धेरै बजेट प्राइभेट सेक्टर गभर्मेन्ट सेक्टर बनाएर भइगयो यदि चार वर्षको स्कुल कलेजले पैसा लिएको छ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ या तिन महिनाको मात्रै दिउँ तिन महिनाको गभर्मेन्टले दिन्छ एउटा स्किल लेभलमा गयो नि त आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ नि एट नाइन टेनदेखि नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ बाहिर त्यही नै हुन्छ पढ्दै गइरहेछ प्लस टूसम्म उसले पैसा कमाउन थालिसक्छ घर बसेर आज चाहिने के हो त आज गएर तपाईँको लेबर काम गरेर चाहिँ स्किल मात्रै होइन आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ एआईका कुराहरू छन् डिजिटल मार्केटिङका कुराहरू छन् ती कुराहरूलाई अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ आज त त्यो एसी पास गर्यो के भयो एसी पास भयो प्लस टू भयो भयो त्यसपछि उसले धेरै पसल बनाउ पायो भने यसो सेल्सको कामहरू पाउँछ आफ्नो निमित्त काम पाएन योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनु भन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ बरू बाहिर जाउँ उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको ती कुराहरूलाई रोक्न त उसले यदि पर्सनली आफैले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो ल्यापटप बनाउन एउटा सिक्यो भने किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट उसले 50-60 हजार रुपियाँ महिनाको कमाउन सकिन्छ अनि त्यो ट्रेनिङ त चाहियो कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ सुनिरहेको हुन्छु ती दिएकोमा उनीहरू कतिको युज भएको छ त गरेको छ कि छैन लगानी मात्रै भइरहेछ कि यी कुराहरू छन् यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई लाग्छ
1: अब अन्त्यमा छौँ हामी अब चार मिनट हामीले सफ्टवेयरको कुरा गर्यौं सफ्टवेयरको सम्भावना त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो एउटा हार्डवेयरको कुरा गरौँ अब महत्वपूर्ण यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षेनी आयात गर्नुपर्छ अर्बौंको सामानहरू होइन हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलनामा जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन हामीसँग त्यो सम्भावना छ कि छैन भविष्यमा अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो अलिकति यसलाई जाउँ न हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा
0: नेपालमा तपाईँको भनौँ न नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्रै खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ किनभने जुन हिसाबले
1: हामी आफूलाई चाहिने मात्रै पनि गर्न
0: सक्दैनौ त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ किनभने एक ताका अहिले त होइन 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यो त्यसका जुन केसिङ हुन्छ जुन सिपियू हामी बनाउँछौँ भन्छौँ त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ होइन यो त यही नेपालमा पाता हो नि त नेपालमै बनाउन सकिन्छ भनेर म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कस्ट आउँछ त त्यो त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो त्यो शुद्ध गरेर 1500-1600 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500-1600 पर्न गयो एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो भनेपछि 2200 रुपियाँ त त्योभन्दा बेटर त के भयो भने किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त त्यो अनुसन्धान मेरो हिसाबमा भएको पनि होला तर जिस्टमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन सम्भव कहाँ छ भने जुन यो कम्पनीहरू ठुला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ मैले भने नि विभिन्न ग्याजेटहरू हुनसक्छ विभिन्न डेल एसर एसुस यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन तिमीहरू यहाँ के के चाहियो
1: तिमीहरूको सामान लिएर आऊ यहीँ
0: तिमीहरूको फ्याक्ट्री यहाँ यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिमीहरू यो ठाउँ हेरेको छौ यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त आज तपाईँले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्रै भयो बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन त्यो त गाह्रो विषय छ नि त यदि डेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो कुनै सुविधाहरू दियो 5 वर्ष ट्याक्स फ्री हुनसक्छ के गर्न सकिन्छ त यो कुरामा ल जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ भोलिको दिनमा ती मेन पावरहरू 5000-10000 बाहिर जान पाएन त्यहीँ बस्न पायो काम गर्न पायो यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ तर यहीँ चाहिँ आइटीका कुराहरू हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ न्युली विश्व बजारमा लान गाह्रो छ, त्यो भन्दा बेटर सफ्टवेयर सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गरे हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस् यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स भन्यो भने सायद धेरै अगाडि बढ्न सक्छौँ हामी।
1: अब अहिले प्रधानजीले पनि दैनिक कोही न कोही निजी क्षेत्रको फरक व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिरहनु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको होइन सरकारसँग भेटेर यो यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ सुझाव?
0: होइन सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला आइटी, किनभने आइटीमा अहिले सबै चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ। भनेपछि सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यतिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ। मेन कुराहरू यही हो मेरो चाहिँ सफ्टवेयरका कुरा, हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टल कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौँ, नेपालले नै बनाउनु पर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ चिसो ठाउँ यो सहरमा भन्दिनँ सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ आफैमा जिरो छ त्यहाँ उनीहरूको खर्च कम लाग्छ होला, ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो तीन चारवटा एजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ।
1: कार्यक्रम बदलि नेपालमा ज्ञान महासंघका निवर्तमान अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू, अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ होइन, दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबाडमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ होइन, यो सुझाव सहित म टुङ्गाउन चाहेँ।
0: धन्यवाद, राम्रो कुरा गर्नुभयो। कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ क्या, यहाँ सानो केही कुरा बिग्रियो भने आइ फ्यालिदिउँ अर्को लिउँ, यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो, एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला, त्यो होइन, एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या,
1: देशको अर्थतन्त्रको कुरा छ नि,
0: अर्थतन्त्र कुरा छ र अर्को कुरा यो तपाईँको डम्पिङ साइड भइरहेछ, आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप सेकेन्ड ह्यान्ड मोबाइल सेकेन्ड ह्यान्ड डेस्कटप यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले होइन नन जेन्युनली पाराले, यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो, किनभने बाहिर फ्याल्ने कुरा हो हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, छ महिना एक वर्ष चल्छ, आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ पाँच वर्ष छ वर्ष सात वर्ष हुन्छ, तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ त, अब मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू थर्ड फोर्थ फिफ्थ सिक्स जेनेरेसनहरूको मार्केटमा आइरहेछन्, कहाँबाट आउँछ त्यो, तपाईँकै हाम्रो कानुनै छैन त्यसले भित्राउने, फेरि पनि भित्रिरहेछ, त्यो कुरालाई रोक्ने कसो कि डम्पिङ साइन नबनाऊ भोलिको लागि, सक्दो त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नु, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो, कि नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो अर्थतन्त्र हाम्रो बाहिर गयो, एकचोटि त गइसक्यो अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ, व्यापारी वर्गमा सधैँ एकैमास हुँदैन व्यापार, कहिले कहाँ डाउन हुन्छ कहिले कहाँ अप हुन्छ, अहिलेको बेलामा सबै व्यापारीहरू आत्तिरहेको बेलामा छ, डाउन छ अप पनि हुन्छन् किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन्, कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो, खर्च कम गर्ने होइन आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नु पर्छ र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने नचाहिने कुरामा भित्र नछिर्ने त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो होइन यदि हो भने त्यसलाई क्यान्सल गरेर र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सीआईबीलाई चाहिँ जानकारी गराउने कि तुरुन्तै जानकारी भयो भने उहाँहरूले चाहिँ त्यसलाई ट्याकल गरेर चाहिँ अगाडि बढ्न सकिने हुन्छ। एउटा यो डिजिटल पेमेन्टका पनि ठूला कुराहरू आइरहेछन्। डिजिटल पेमेन्टमा चाहिँ स्क्याम भइरहेको अब सीआईबीले त्यो कुराहरू पनि हेरिरहेछन्। यसको चाहिँ छुट्टै एउटा चाहिँ यन्त्र छुट्टै एउटा फन्डामेन्ट छुट्टै एउटा ग्रुप बनाएर डिजिटल पेमेन्टमा किन आजको दिनमा डिजिटल पेमेन्ट धेरै मात्रामा बढिरहेछ र सबैले त्यही सम्पर्कमा हेरिरहेछ यसको युनिट चाहिँ एउटा छुट्टै बनाइदिनुपर्छ जस्तो मलाई लाग्छ। त्यही अन्तर्गत नै डिजिटल पेमेन्टलाई चाहिँ तपाईँको कुनै पनि कुरा भयो भने तुरुन्तै किन ब्याङ्क पनि जवाबदेही हुँदैन कहाँ गयो पैसा थाहा छैन यो कुरालाई रोक्नलाई एकदमै जरुरीको विषय छ। र साइबर सेक्युरिटीहरूका कुराहरूमा साइबरहरूमा जुन आक्रमणहरू जुन सोसियल मिडियामा तपाईँको एट्याकहरू व्यक्तिहरूमाथि भइरहेछन् त्यो कुराहरू चाहिँ जिल्ला प्रदेश बाहेक चाहिँ पुलिस जुन बिट छ चौकी छ जहाँ जहाँ छ त्यो ठाउँमा एउटा युनिटहरू चाहिँ नेपाल सरकारले खडा गर्नुपर्ने देखिन्छ। सबैजना काठमाडौँ बिचमा मात्रै तपाईँको बसिरहेछ केही कुरा भयो भने त्यहाँ जानुहोस् यहाँ हुन्छ त्यहाँ एटलिस्ट एउटा ट्रेनिङ भएको मान्छे बसेर के भयो त तपाईँको यो डिटेलको त्यहाँबाट हेर्न सकिने के हो त त्यो हेरिकन उसलाई चाहिँ त्यसपछिका बाँकी फर्दर यदि नर्मल छ भने त्यहीँबाट सकायो होइन भने अनि माथि पठायो बिस्तारै त ऊ काम गर्दै गयो ऊ पनि एक्सपर्ट हुँदै जान्छ त। यो कुरा हरेक ठाउँमा त्यो कुरा दियो भने मान्छेलाई के हुन्छ भने मैले आज यहाँ चोरी गरेँ ओ तुरन्तै पुलिस आइपुग्छ ए यसलाई गरेँ अब यो त काठमाडौँ जान्छ कहिले कहाँ पुग्छ के म त्यतिखेरसम्म भागिसक्छु। यी कुराहरूलाई चाहिँ नेपाल सरकारले पनि विचार गरिदिनुपर्छ।
1: हस् यहाँलाई धन्यवाद समय कुराकानीको लागि।
0: हस् थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
1: 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य बन्दै, दैनिक झण्डै 1500 विद्युतीय राहदानी थपिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। तराई क्षेत्रमा हावाहुरी चल्न, दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन। 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुल दंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुधे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई थप सुरक्षित, व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित दीर्घकालीन सुधारका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँदै मन्त्रालयले कानूनी, नीतिगत तथा प्रशासनिक सुधारलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता पनि बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो एक हप्ता यता विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको छ। विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ। आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ। पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई 1 महिनाभित्र समाधान गर्ने र 3 महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढ़ाएको विभागले जनाएको छ। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी मधेश बागमती गण्डकी र लुम्बिनी त्यसै गरी सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। आज राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँ तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा मेघगर्जन चट्याङ सहित वर्षा हुने अनुमान छ। राति पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्च्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी तलाउ वा पोखराबाट टाढा बसौं,
2: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको छ। प्राधिकरणका संचालक समितिको हिजो बसेको बैठकले अहिलेको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा समिति गठन गरेको सीमासहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा विद्युत जलविद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घर आएसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले गृहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य लिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको उच्चस्तरीय संवाद काठमाडौँमा सम्पन्न भएको छ। हिजो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित संवादको उद्देश्य बिमस्टेक सदस्य राष्ट्रहरूबीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि, संस्थागत सुधारका प्रयास तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो। उहाँले शान्तिपूर्ण, समृद्ध र उत्थानशील बंगालको क्षेत्र निर्माणका लागि जनस्तरको सम्पर्क, आपसी आबद्धता, व्यापार तथा आर्थिक सहकार्यको विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीहरूलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पांग्रे, साना मालवाहक तथा त्यसपछि 2 पांग्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पुराना पेट्रोल गाड़ीहरू हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता गरिएको भएका गाड़ी मध्ये झण्डै 5% विद्युतीय छन्। विज्ञहरूले यी नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति, उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले गरेको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह एरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र तेस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन स्टेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। भारतका हार्दिक पाण्ड्या भने 2 स्थान तल झर्दै 5 स्थानमा रहेका छन्। शीर्ष 10 अलराउण्डरहरूको सूचीमा इंग्ल्याण्डका विल ज्याक्स, अफगानिस्तानका अजमुतल्लाह अमर ज्वाई र मोहम्मद नबी, वेस्ट इण्डिजका जेसन होल्डर तथा पाकिस्तानका मोहम्मद नवाज पनि समावेश छन्। भन्ज्याङभित्रका खबर शुरू गर्नु। नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य भन्दै दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन, सन् 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वास्थ्य र दीर्घ जीवन। के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको

0: ईदका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: बेसी शहर चामी सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा डुम्रे बेसर चामे सड़क अन्तर्गत बेसर चामे सड़क खण्डको स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई हुने मिति स्थान र समय साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ, सोही दिन दिउँसो 3 बजे नासौ गाउँपालिकाको कार्यालय धारापानी मनाङ, साउन 15 गते बिहान 11 बजे मर्स्याङ्दी गाउँपालिका 4 रामबजार सामुदायिक भवन, सोही दिन दिउँसो 3 बजे भेषेसहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ।
2: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीयवासी, जनप्रतिनिधि, सरकारवाला, संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भए आफ्ना राय सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग भू वातावरण तथा सामाजिक शाखा चाकुपाच ललितपुर।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ, सम्पर्क 0665200004, 9840050663।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
10: हेर्न माले ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
11: हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भो। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: ठिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
9: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
10: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
10: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
9: छात्रवृत्तिको व्यवस्था,
10: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
9: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
11: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
12: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
11: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
11: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665-90-999, मोबाइल 9847-69-229।
7: क्यों भविष्य में चिंता आकी पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस की एम ओहो थदई मरी गा चील मुमय
13: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
7: लो छैली मु विषय मी नई बिनी छाबा बंदिल परी।
13: रिलायबल लाइफ इन्सुरेन्स चिन्ता आँगी समाधान
6: छ्याबा मि छ्याबा रोजाई।
0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
12: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
12: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021424, मोबाइल 9841454448।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: सरकार र चिकित्सक संघ बीच सहमति, आजदेखि अस्पताल खुल्ने, झण्डै दैनिक 1500 विद्युतीय राहदानी छपिँदै, विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागि पार्सलबाट लागू औषध बरामद, र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसुँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 9846123284 र 9921980746।
0: अब समाचार विस्तारमा। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुधे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः संचालन निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै सँगसँगै यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। राहदानी विभागले विद्युतीय राहदानीका बढ़दो मागलाई संशोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो एक हप्ता यता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढ़ेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको विभागले जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ।
7: कुछ
0: विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागि एउटा पार्सलबाट प्रहरीले 18.84 ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको छ। बुधबार साँझ विराटनगर महानगरपालिका 9 महेन्द्र चोक स्थित एक्सपो एक्सप्रेस कुरियर मार्फत पठाउन लागि स्पोर्ट्स सुजलाई एक्सरे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला परेको मोरङ प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर 5 का 24 वर्षीय सुशान्त खड्कालाई पक्राउ गरेको छ। उनी पार्सल विमानस्थल पुर्याउन पुगेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार उक्त पार्सल विराटनगरका राघव झाले काठमाडौँ पठाउन लागि खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको खोज कार्य जारी रहेको छ। अझ पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाको आग्रह छ। राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान छ। गए राति पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको थियो। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ। अमेरिकन रेडक्रसले आउँदो आफ्नो 150 वर्षको इतिहासमै दोस्रो पटक रगतको मौजदत संकट स्तरमा पुगेको घोषणा गरेको छ। बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डाक्टर कोर्टनी लरेन्सले जंगलमा लागेको डडेलो अत्याधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताउनु भएको छ। उहाँका अनुसार गत एक महिनामै रगतको मौजदत करिब 25% घटेको छ। यो संकट गर्मी याममा देखिएको हो। जुन बेला अस्पतालहरूमा रगतको माग सामान्य भन्दा बढ़ी हुने गर्छ, गर्मीका महिनामा सड़क दुर्घटनाको संख्या बढ़ने, मानिसहरू बहिरी गतिविधिमा बढ़ी संलग्न हुने र त्यसका कारण चोटपटक तथा आकस्मिक शल्यक्रियाका बिरामी बढ़ने भएकोले रगतको आवश्यकता पनि बढ़ने गरेको डाक्टर लरेन्सले बताउनु भएको छ। लमजुङका भारतीय भूतपूर्व सैनिकहरूले भारतीय सेनामा नेपाली युवकको भर्ती पुनः शुरू गर्न माग राख्दै नेपाल सरकारको ध्यान आकर्षण गराएका छन्। जिल्ला स्थित भारतीय भूपू सैनिकहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन्। जिल्ला सदरमुकाम विशेष शहरमा र्याली सहित प्रशासन कार्यालय पुगेका भूपू सैनिकहरूले ज्ञापन पत्र मार्फत भारतीय सैनिकमा भर्ना खुल्ला गर्न सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग राखेका छन्। पछिल्ला केही वर्षदेखि अग्निपथ योजना लागू भएपछि नेपाली नागरिकको भर्ती प्रक्रिया रोकिएको र यस विषयमा नेपाल सरकारले प्रभावकारी पहल नगरेको भूपू सैनिकहरूको आरोप छ। सन् 1815 सुगौली सन्धि तथा सन् 1947 नेपाल भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सम्झौतापछि नेपाल नागरिक भारतीय सेनामा भर्ती हुँदै आएको र केही वर्ष यता रोकिएको हुँदा पुनः शुरू गर्न सरकारसँग माग गरिएको भारतीय भूपू सैनिक समिति लमजुङका अध्यक्ष चित्रबहादुर गुरूङले बताउनुभयो। नेपाली युवाको भविष्य र रोजगार सुनिश्चितताका लागि भारत सरकारसँग तत्काल वार्ता गरी भारतीय सेनामा नेपाली भर्ती पुनः शुरू गराउनुपर्ने भारतीय भूतपूर्व सैनिक अगुवा खेमजङ गुरूङले बताउनुभयो। गुरूङका अनुसार अग्निपथ योजना अन्तर्गत सैनिकलाई 4 वर्ष सेवा गराई 25% स्थायी सेवामा राख्ने तथा बाँकी 75% आर्थिक सुविधा सहित विभिन्न सरकारी निकायमा रोजगारीका अवसर दिने व्यवस्था रहेको छ। भारतभित्र पनि उक्त योजनाको विरोध भइरहेको र भविष्यमा नीतिमा परिवर्तन हुन सक्ने सम्भावना रहेकोले नेपाल सरकारले संवाद र कूटनीतिक पहल मार्फत भर्ती प्रक्रिया पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने भूपू सैनिकहरूको माग छ। भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः शुरू भएमा वार्षिक 1000 युवाले रोजगार पाउने, सेवा पूरा भएका अग्निवीरलाई भारतका विभिन्न सरकारी निकायमा पुनस्थापनाको अवसर प्राप्त हुने, अवकाशपछि आर्थिक सहायता उपलब्ध हुने, सैनिक तालिमले युवामा अनुशासन, मेहनत र कर्तव्य परायणताको विकास हुने तथा नेपाल भारत सम्बन्ध अझ सुदृढ़ हुने अपेक्षा गरिएको भारतीय भूपुसैनिक समितिका सचिव रमेश राउतले बताउनुभयो। भूपुसैनिकहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रज्ञ खनालले तत्कालै सम्बन्धित निकायमा पठाइने प्रतिबद्धता जनाउनुभयो। ज्ञापन पत्र बुझाउने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, भारतीय भूपुसैनिक समितिका पद अधिकारीहरू एवं संचारकर्मीहरूको उपस्थिति रहेको थियो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले एक वर्षको अवधिमा 3,000 भन्दा धेरै पशुलाई उपचार सेवा प्रदान गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा कार्यालयमा पशु उपचार सेवा लिनेको संख्या बढ़दो रहेको छ। अघिल्लो आर्थिक वर्षमा 1500 हराहारीमा पशु पंक्षीको उपचार भएकोमा भेटेरिनरी अस्पतालमा आर्थिक वर्ष 2082-83 पशु स्वास्थ्यतर्फ 3,286 पशुको उपचार गरिएको कार्यालयले जनाएको छ। विभिन्न समस्या भएका पशुको उपचारका लागि पशुपालक कृषकहरू कार्यालयसम्म आउने गरेका छन्। भेटेरिनरीमा उपचार भएका पशु पंक्षी मध्ये 2,941 मेडिकल उपचार भएको छ। 13 पशु पंक्षीको गम्भीर शल्यक्रिया र 265 पशु पंक्षीको सामान्य शल्यक्रिया गरिएको कार्यालय प्रमुख पशु चिकित्सक डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। उहाँका अनुसार गत वर्ष मात्रै भेटेरिनरी अस्पतालमा 12 पशु चौपाएको प्रसूति सम्बन्धी उपचार भएको छ भने 55 कुखुरामा विभिन्न रोग सम्बन्धी उपचार गरिएको छ। जिल्लामा पशु चौपायामा हुने रोगहरू मध्ये नाम्ली जुगाको समस्या, माटी रोग, थुनेलो जस्ता समस्याहरू देखिएको अस्पतालले जनाएको छ। भेटेरिनरी अस्पतालले पशु पंक्षी उपचार सेवा प्रवाहसँगै 527 रेबिज विरूद्ध र 253 डीएचपीपीएल गरी 750 पशुहरूमा खोप सेवा उपलब्ध गराएको छ। पशुपूर्ण खोप अन्तर्गत पशु पंक्षीमा खोरेत, पीपीआर, लम्पी, रेबिज, क्लासिकल स्वाइन फिभर, एचएस सम्बन्धी खोप सेवा समेत उपलब्ध गराएको छ। कार्यालयले प्रयोगशाला सेवा अन्तर्गत 1,161 परीक्षण गरेको छ, जसमध्ये 877 गोबर परीक्षण, 193 पशुपंक्षीको ऱ्यापिड परीक्षण, 54 पशुपंक्षीको पोस्टमार्टम, 23 पशुको थुनेलो परीक्षण र 14 रगत परीक्षण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। डिभिजन वन कार्यालय लमजुङ मार्फत गएको आर्थिक वर्षमा 7 करोड़ राजस्व संकलन गरेको छ। कार्यालयमा वन क्षेत्रको रोयल्टी, काठ दाउरा लिलाम बिक्री, प्रशासनिक दण्ड जरिवाना, वन विकास कोष रकम, बेरुजु असुल लगायतका शीर्षकमा राजस्व संकलन भएको हो। 2082 साउन 1 गतेदेखि 2083 असार मसान्तसम्म वन कार्यालयमा वन क्षेत्रको रोयल्टी, वन क्षेत्रको अन्य आयतर्फ 65,03,534 रूपियाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनालले बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा वन क्षेत्रको रोयल्टी मात्र 27,53,804 रूपियाँ, वन क्षेत्रको अन्य आयमा प्रदेश सेवा शुल्क तथा प्रदेश सञ्चित कोषतर्फ 36,88,248 रूपियाँ संकलन भएको छ। गत आर्थिक वर्षमा 32,297 रूपियाँ बेरुजु असुल गरेको वन अधिकृत खनालले बताउनुभयो। कार्यालयमा प्रशासनिक सेवा शुल्क 19,105, प्रशासनिक दण्ड जरिवाना र जफत शीर्षकमा 10,000 राजस्व संकलन भएको छ भने जिल्ला अन्तर्गतका सामुदायिक वन निजी अवधिबाट काठ दाउरा उत्पादन र निकासीको मूल्य अभिवृद्धि कर मात्र 1,79,20,178 रूपियाँ संकलन भएको छ। 6 विकास आयोजना मार्फत वन विकास कोषतर्फ 4,56,05,838 रूपियाँ गरी गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय मार्फत कुल 7,29,550 रूपियाँ राजस्व संकलन भएको छ। लमजुङमा हाल 346 सामुदायिक वन, 173 कबुलियती वन, 2 धार्मिक वन र 70 निजी वन रहेको कार्यालयको तथ्याङ्क छ। कार्यालयले गत आर्थिक वर्ष उत्कृष्ट 3 सामुदायिक वन तथा उपभोक्ता समूहहरूलाई पुरस्कृत समेत गरेको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
7: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
7: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
0: बेसी सहर सामी सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना।
9: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा डुम्रे बेसर चामे सड़क अन्तर्गत बेसर चामे सड़क खण्डको स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई हुने मिति, स्थान र समय साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ, सोही दिन दिउँसो 3 बजे नासौ गाउँपालिकाको कार्यालय धारापानी मनाङ, साउन 15 गते बिहान 11 बजे मर्स्याङ्दी गाउँपालिका 4 रामबजार सामुदायिक भवन, सोही दिन दिउँसो 3 बजे बेसेसहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ।
9: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीयवासी, जनप्रतिनिधि, सरकारवाला, संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भए आफ्ना राय, सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध।
0: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखा, चाकुपात, ललितपुर। सूचना। बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौता रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिकर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङका किसानहरू यति बेला कोदो रोप्न व्यस्त छन्। सिंचाई सुविधा नभएका, धान रोपाई नहुने पाखाबारीमा किसानहरूलाई कोदो रोप्ने चटारो बनेको हो। विशेष गरी कोलासुथार, मर्स्याङ्ती, दूधपोखरी, दोर्दी गाउँपालिका तथा रायनस र मध्य नेपाल नगरपालिकाका ग्रामीण क्षेत्रमा कोदो खेती हुने गरेको छ। मर्स्याङ्ती छ खानीगाउँ होमस्टेका अध्यक्ष युकुमारी गुरूङका अनुसार समयमै वर्षा भएकोले यस वर्ष रोपाई सहज भएको छ। कोदो खेतीलाई परम्परागत बालीका रूपमा मात्र नभई पोषणयुक्त खाद्य र आय आर्जनको महत्वपूर्ण आधारका रूपमा समेत लिने गरिएको छ। पछिल्लो समय कोदोबाट ढिँडो, रोटी, सेल, पिठो लगायतका परिकारसँगै विभिन्न परिकार तथा पेय पदार्थ उत्पादन थालेपछि यसको माग पनि बढ़दै गएको किसानहरू बताउँछन्। कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार जिल्लामा करिब 7200 हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गर्दछ। उक्त क्षेत्रबाट वार्षिक 8640 मेट्रिक टन कोदो उत्पादन हुने गर्दछ। कोदो कम लागतमा उत्पादन गर्न सकिने, पहाड़ी भेगको हावापानीमा सजिलै फल्ने तथा रासायनिक मलको कम आवश्यकता पर्ने बाली भएकोले किसानको रोजाईमा पर्ने गरेको यस प्राविधिकहरू कृषि प्राविधिकहरू बताउँछन्। पछिल्लो समय स्वास्थ्यप्रति मानिसको बढ़दो सचेतनासँगै कोदोको माग बढ़ेकोले यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। कृषि कार्यालयले उन्नत बिउ, प्राविधिक परामर्श तथा आधुनिक खेती प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकता बढ़ाउने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। किसानहरूले पनि बजारको सुनिश्चितता र प्रशोधन उद्योगको विकास भए कोदो खेती अझ बढ़ी व्यावसायिक बन्ने विश्वास व्यक्त गरेका छन्। नेपाल प्रहरीले सञ्चालन गरेको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लमजुङमा 1000 बढ़ी कार्यक्रम भएको छ। गत आर्थिक वर्षमा मात्रै लमजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा 1009 कार्यक्रम गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्ला प्रहरी कार्यालय वा मतहतका प्रहरी युनिट मार्फत जिल्लाका विभिन्न स्थानीय तह, वड़ा तथा टोल एवं विद्यालयहरूमा विभिन्न विषयमा सचेतनामूलक कार्यक्रम गरेको जनाएको हो। फरक फरक स्थान र समयमा गरिएका कार्यक्रमहरूबाट जिल्लाका दुर्गम भेगका नागरिकहरू पनि लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। शान्ति सुरक्षाको व्यवस्थापन र अपराधजन्य घटना न्यूनीकरणका लागि समुदायसंघको सहकार्यमा प्रहरीले लागू पदार्थ दुर्व्यसन, महिला तथा घरेलू हिंसा, बाल विवाह न्यूनीकरण र ट्राफिक सचेतनाका विषयमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। सो बाहेक गाउँ समाजमा हुने विभिन्न अपराधिक क्रियाकलाप न्यूनीकरणका लागि समुदाय प्रहरी सहकार्य, नागरिक सुनवाई जस्ता सचेतनामूलक कार्यक्रमले नागरिकहरूलाई सचेत बनाएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। समुदाय प्रहरी साझेदारी कार्यक्रम लिएर दुर्गम भेगका गाउँहरूमा समेत प्रहरी पुग्न थालेपछि अभियान झनै प्रभावकारी बनेको हो। नागरिकमा शान्ति सुरक्षाको अनुभूति र अपराध नियन्त्रणका विषयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएका विभिन्न गतिविधिहरूले समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै सानातिना कुरा हरूमा समेत प्रहरीसँग सहकार्य गर्न सक्ने भएको नागरिकको धारणा रहेको छ। केही वर्ष अघिदेखि सञ्चालन हुँदै आएको समुदाय प्रहरी साझेदारी कार्यक्रम पछिल्लो वर्षहरूमा थप प्रभावकारी बन्दै गएको छ। मुलुकमा चलेको आन्तरिक द्वन्द्वको प्रभावले बर्दीवाला प्रहरीदेखि संचकित हुने ग्रामीण भेगका नागरिकहरू पछिल्लो समय सामुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भए पश्चात अपराध न्यूनीकरणका लागि प्रहरीको साझेदार बनेका छन्। प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न समुदाय विद्यालय आमा समूह युवा क्लब लगायतका समुदायका सयौं संख्यामा कार्यक्रमहरू गर्दै आएको छ। कार्यक्रमले अपराध न्यूनीकरणका लागि समुदायलाई पनि थप जिम्मेवार बनाएको छ। समुदायमा पुगेर नागरिकका जनगुनासो सुन्ने समस्याहरू बुझ्ने जस्ता कार्यक्रमहरूले प्रहरी प्रति सकारात्मक सोच सिर्जना भएको समुदायले जनाएको छ। प्रहरीले सञ्चालन गरेको यस्तो प्रभावकारी अभियानलाई दीर्घकालीन निरन्तरता दिनुपर्ने समुदायकै माग छ। प्रहरीको अभियानमा नागरिकका तर्फबाट पनि उत्तिकै जिम्मेवारी लिन सके यो अभियान थप सार्थक हुने सरकारवालाहरूको सुझाव छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
5: सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने। दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागि पार्सलबाट लागू औषध बरामद। र आज कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरेन्यामा यानी आए।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा कैरी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: क्यों भविष्य में चिन्ता क्यों पारे मोइन्दी
5: आकिबा आङे गई इन्सुरेन्स कियम
4: ओहो थदै मरी गिल मुमे
5: निभयो समस्या खै बिस्या प्यानिक आङे प्लान तम
4: लौ छैली मु बिसामी नै बिनी छ्याबो बन्दिल परे।
5: रिलायबल लाइफ इन्सुरेन्स, चिन्ता आङी समाधान,
4: छ्याबा मि छ्याबा रोजाए।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।
10: नेपाल ऋण खप्पै बिमगाट्छ। क्याल्भोलुम प्रविधिले शोभा, अल्मोनियमको तेल, सादा थिन रङ्गीन जस्ता पाता, हुलास जुरा कलर, सानभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला, हुलास मुसम अर्को तिल दमाइसे।
11: Or sang the FM, Ponchana Benny Hurts.

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94074 र 98065854।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz

0: Sonia. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
3: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-290।
4: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्को तिल दमाइसे।
2: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
6: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
2: ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ, मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 066-520-435-2475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841454448।

0: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019-0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: Media, Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रेर हैरान भए।

0: तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
1: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
0: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ भीमसेन भान्सोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: मरेनी आमा
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845506780
4: बैंक जी फेमस बिली क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तु माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 6 42 257 र 98 4 00 67 787।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचादी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी शहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065267272

0: हेलो नमस्ते, स्वागत छ मर्स्याङ्गदी कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी सुभाने, टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारे बसाईमा विशेष गरी लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तकहरू तपाईँले वाचन गर्न सक्नुहुनेछ, शायरी पनि सुनाउन सक्नुहुनेछ। र तपाईँको जीवनमा एकदमै बिर्सनै नसकिने क्षणहरू छ भने पनि त्यो पनि तपाईँले सुनाउन सक्नुहुनेछ। र फोन गर्नको लागि 0665520020 तपाईँले डायल गर्नुपर्ने हुन्छ भने हाम्रो कार्यक्रम रेडियो मर्स्याङ्गदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले कार्यक्रम सुन्न सक्नुहुनेछ र कार्यक्रम कस्तो लाग्छ तपाईँले चाहिँ त्यहाँबाट प्रतिक्रिया पनि तपाईँले दिन सक्नुहुनेछ। कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। फरक फरक बसाएको साथमा तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हामी माझमा। हेलो नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: ओहो सम्झनाजी।
1: हजुर।
0: हिजो सम्झनाजीको रेडियो नचलेको हो र?
1: रेडियो नचले होइन, म हिजो माथि सामान लिन गएको थिएँ।
0: ओहो हिजो व्यस्त हुनुभएर पो कल नगर्नु भएको रहेछ। म त फेरि सम्झनाजीले माया मार्नु भएको रहेछ कि के हो भनेर बसिरहेको। अनि के गर्दै हुनुहुन्छ सम्झनाजी?
1: म नानी सुताउनु लाग्छ।
0: अनि को को हुनुहुन्छ आज?
1: आज सासु मम्मी, म, ससुरा बुवा, श्रीमान, बुहारी अनि सानो नानी मात्रै सम्झेको।
0: अनि आज एकदमै खुसी लाग्यो सुरुमै कार्यक्रममा जोडिनु भएको छ। बसाईको बारेमा चाहिँ जानकारी पाउनु भएको छ कि छैन तपाईँले?
1: आज कविता मुक्त भन्नुभयो होइन?
0: हजुर एकदमै हो। के सुनाउन चाहनुहुन्छ?
1: हुन्छ म एकचोटि ट्राई गर्छु। तिम्रो जन्मघर मेरो जीवनघर, मेरो जन्मघर तिम्रो कर्मघर, हामी दुवैको घर सन्ततिको उपहार, बन्दीपुर इतिहासको गौरव, पुर्खाको नाचो मिलन हुन सक्छ नभन यदि धोका दिने विचार छ भने, बिछोडमा आँसु नबगाऊ यदि मुटुमा माया छ अझै भने, सागर जस्तै प्रेम प्रेमको माया छातीभित्र, देशको पनि उस्तै माया। यति नै भन्न चाहेन लक्ष्मीजी।
0: ओहो सुरुवातमै एकदमै खतरनाक कविता मुक्तक वाचन गर्नुभएको छ। धन्यवाद छ है सम्झनाजी। अनि सम्झनाजीले आजको बसाईबाट कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई अनि भित्र दिलुजीलाई, मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, मेरो छोरा धन प्रसाद श्रेष्ठ, अनि बुहारी सशिता श्रेष्ठ, नाति निवास श्रेष्ठ, मेरो ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी जाईको लागि, देशरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, माथि सुखमाया परिवार, टिकाराम परिवार, राम परिवार, सीता परिवार। अब अगाडि त मै भइहाले, पछाडि सम्पूर्ण आउनलाई भन्दै बिदा हुन्छु। नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई।
1: बाई बाई।
0: हजुर भर्खरै मात्रै आजको पहिलो कलर सम्झनाजी जोडिनु भएको थियो। एकदमै राम्रो लेख रचनाहरू वाचन गरेर गइसक्नु भएको छ। साथै उहाँले आफ्नो घर परिवार सम्पूर्णलाई पनि एकदमै धेरै सम्झिनु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665520020 तपाईँले डायल गर्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम रेडियो मर्स्याङ्गदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिकाजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गदी एफएम 95 मेगा हर्ज भन्नुभएको छ। नमस्कार टेक बहादुरजी, फोन पनि गर्न सक्नुहुनेछ है। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, नमस्कार, म पाउदीबाट सुन्दैछु, म केही समयपछि जोडिन्छु भन्नुभएको छ। हजुर नमस्कार, एकदमै स्वागत छ। फोन गर्न चाहनुहुन्छ भने मजाले फोन गर्न सक्नुहुनेछ। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनुहोला। र फुर्सदमा हुनुहुन्छ, साथमा तपाईँले लेख्नु भएको, सुन्नु भएको, जान्नु भएको कुनै लेख रचनाहरू छ भने मजाले सुनाउन सक्नुहुनेछ र तपाईँको जीवनमा एकदमै सम्झिन लायकको बिर्सन नै नसकिने कुनै पलहरू छ भने पनि तपाईँले मजाले सुनाउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज बिर्तमोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 14 गते जन्मदिन मनाउने इलामकी बहिनी अनामिका बस्नेत र धनकुटाकी साथी शमशेर लिम्बुलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना माया व्यक्त गर्दछु भनेर छुटिसक्नु भएको छ। एकदमै धेरै नमस्कार र धन्यवाद व्यक्त गर्न चाहन्छु धर्मजी। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते, म लक्ष्मी।
0: हजुर नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै धेरै सन्चै छौ। के गर्दै हुनुहुन्छ लक्ष्मीजी?
2: ए, म यही आश्रमतिर सेवारत छु अनि रेडियो सुन्दैछु।
0: हजुर यहाँले कमेन्ट पनि गर्नुभएको थियो केही समयपछि जोडिन्छु भनेर, जोडिनु पनि भएको छ। आज लक्ष्मीजीले के सुनाउने विचार गर्नु भएको छ?
2: आज हिजो मात्रै गुरु पूर्णिमा गुरुहरूमा सम्मान

नी राम्रो पढौ भनेर नै ढाबालाको याद दिनुहुन्थ्यो गुरुले मिठो धन्यवाद। जागिरे हुँदा पल्टनका गुरु सम्झि ल्याउँदा रुन्छ मन धोरो। जागिरे हुँदा पल्टनका गुरु सम्झि ल्याउँदा रुन्छ मन धोरो। भाषा कला साहित्यमा झनै राम्रा गुरु तिनकै ज्ञान

0: धन्यवाद।
1: हजुर, एकदमै राम्रो वाचन गर्नुभएको छ। हिजो गुरु पूर्णिमाको अवसरलाई राखेर चाहिँ एकदमै समय सान्दर्भिक प्रस्तुति राख्नुभएको छ, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ है।
0: धन्यवाद छ बहिनी, राम्रो त भनिदिनु भयो, ठिक छ, राम्रो लाग्थ्यो मलाई।
1: समय सान्दर्भिक पनि थियो, राम्रो पनि एकदमै छ। कसलाई सम्झिन चाहनुहुन्छ यहाँले?
0: सर्वप्रथम त कुशल कार्यक्रम सञ्चालित बहिनी, प्राविधिकमा रहनुहुने बहिनी, अनि जसले मेरो नाम लिनुभयो लक्ष्मी प्रसादसँग सधैँ यो सुनिरहन्छु। मेरो बानी के छ भने कमसेकम त्यहाँ रेडियोमा कल गर्ने साथीहरू घटीमा नि 50-60 हुनुहुन्छ, सबैको नाउँ लिउँ भनेदेखि समय पुग्दैन। अब पहिला लिएर पहिला खेलामा नि नाम नआउँला अन्याय हुन्छ, त्यस कारण सबै कल गर्ने साथीहरूलाई यो गीत अब नि गीत सुन्न अनुरोध गर्दै म बिदा हुन अनुमान चाहन्छु। जय गुरु दिवस, शुभकामना, नमस्ते।
1: हजुर हुन्छ, नमस्कार, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो लक्ष्मी प्रसाद मिश्रजी, उहाँले एकदमै समय सान्दर्भिक विषयवस्तुलाई चाहिँ राखेर लेख रचनाहरू प्रस्तुत गर्नुहुन्छ। बिहिबारको बसाइमा चाहिँ उहाँ सदा जसो नै कार्यक्रममा उपस्थित हुनुहुन्छ। हिजो गुरु पूर्णिमा थियो, त्यसै अवसरलाई राखेर एकदमै राम्रो लेख रचना वाचन गरेर सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ उहाँले। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा यसरी नै उपस्थित हुने गर्छौं। 7 दिनको सातै बार फरक फरक बसाएको साथमा सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। हजुर, गुड आफ्टरनून सौरभजी, खुशी लाग्यो यहाँको कमेन्ट देखेर। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गर्न सक्नुहुनेछ, साथै गर्मी पनि छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हेलो, नमस्ते। नमस्ते शंकरजी। सन्चै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ? यहाँ बसिराख्नु भएको छ कि के गर्दै हुनुहुन्छ? ओहो, अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन शंकरजीले? कार्यक्रम सुन्न पाउनु भएको छैन भनेपछि बसाइको बारेमा जानकारी पाउनु भएको छ कि छैन? आज बिहिबार बसाइमा हुनुहुन्छ, बिहिबारको बसाइमा तपाईँले कथा, कविता, गजल, मुक्तक, शायरीहरू अनि तपाईँको जिन्दगीमा भएको एकदमै बिर्सिन नसकिने सम्झिन लायकको कुनै पल क्षणहरू छ भने पनि तपाईँले सुनाउन सक्नुहुनेछ आजको बसाइमा।
2: हो, काका बिन्ने भयो, त्यही नै चाहिँ मलाई चाहिँ ठुलो भन्न लाग्यो भन्न चाहन्छु है बहिनी, भन्नु चाहिँ त्यति नै भन्न चाहन्छु है।
1: अनि कसलाई सम्झिन चाहनुहुन्छ?
2: सर्वप्रथम त अब हजुरलाई नै भन्न चाहे, अनि दिलो बहिनीलाई, मर्स्याङ दि होल टिमलाई, मेरो साथीहरू भन्न पर्दा त कृष्ण लामा दादा आज भोलि आउनुहुन्छ कि भन्न, उहाँलाई चाहिँ एकदम बिर्सिएको छैन दादा भन्न चाहे, अनि आइतेश्वरी दिदीलाई, अनि त्यसै गरी सरस्वती बहिनी, शोभा दिदीलाई, अनि त्यसै गरी सुषमा दिदीलाई, निन भाइलाई, अनि त्यसै गरी श्याम प्रसाद दादा, पेगु छेत्री, अनि राम पाण्डे भाइ, देव गौली, देवबहादुर घले, उहाँको श्रीमतीलाई, मिन भाइलाई, प्रिया दिदी, कुमारी दिदी, अनि अनि मेरो घर परिवारलाई, अनि मर्साङ दिदी सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई, नाम छुटेको साथीहरूलाई नि बिर्सिएको छैन भन्दै, काफल सहराको अम्बिका दिदीलाई पनि सम्झिएको छु भन्दै, भएको श्रीमालाई नि सम्झिएको छु, पन्जु दिदीलाई नि भन्दै बिदा भए हस्त। ओके, बाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै शंकरजी जोडिनु भएको थियो, उहाँले आजको बसाईमा सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ। फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छु। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। आज बिहिबारे बसाईमा छौं। बिहिबारे बसाईमा लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने बसाई रहेको छ। तपाईँले पनि लेखेको अथवा सुनेको जान्नुभएको छ भने तपाईँले मजाले सुनाउन सक्नुहुनेछ। तपाईँको लाइफमा भएको कुनै इन्सिडेन्ट छ भने पनि तपाईँले जुन सुनाउन लायकको सम्झिन नै एकदमै सम्झिन लायकको बिर्सिन नसकिनेछ भने सुनाउन सक्नुहुनेछ। र आज कम मात्रामा साथीहरू जोडिनु भएको छ, पक्कै पनि काममा व्यस्त हुनुभएको छ होला। काममा व्यस्त हुनु भए तापनि कार्यक्रम चाहिँ मजाले सुन्दै हुनुहुन्छ होला। आज लेख रचनाको बसाई तपाईँहरू सम्पूर्णलाई भनिरहँदाखेरि म आफैले पनि केही वाचन गर्न मन लागेको छ। म आफैले लेखेको भने चाहिँ होइन, एउटा गजल छ, सुन्नुहोला है त। तिम्रो सम्झनाले रातभरि निदाउन दिएन, मनका घाउहरू समयले पनि सिलाउन दिएन। तिमी टाढा भएदेखि उज्यालो पनि फिक्क लाग्छ, यो मनले अरू कसैलाई बसाउन दिएन। आँखामा आँसु लुकाएर मुस्कान बाँड्दै हिँडे, दुःखले कहिले खुलेर रमाउन दिएन। माया साँचो थियो, समय नै बेमान बन्यो, भाग्यले हाम्रो कथा पूरा हुनै दिएन। यति नै थियो मेरो गजल। यदि तपाईँले पनि सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, सन्चै हुनुहुन्छ। र मनकुमारी कान्छीजीले लेख्नु भएको छ, मिस यु अल शंखुवासभाबाट मनकुमारी कान्छी कुलुङ भन्नुभएको छ। अब शंखुवासभाको मान्छेले त हामीलाई फोन गरेर सम्झिने दिनै नआउला जस्तो है। फोन गर्नुहोस् न है मनकुमारीजी, कति कमेन्ट मात्रै गर्नुहुन्छ, कमेन्टले मात्रै सम्झना चाहिँ नपुगिने रहेछ। त्यही भएर तपाईँले चाहिँ फोन नै गर्नुहोला है। जेनी लिम्बू, मिस यु अल लेख्नु भएको छ, मिस यु टू जेनीजी। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: वाह वाह, नमस्कार, गुड आफ्टरनून छाजलो।
0: नमस्कार, गुड आफ्टरनून छाजलो। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर सन्चैजी, नि तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि एकदमै धेरै सन्चै छु। के गर्दै हुनुहुन्छ?
1: बसी बसाइ नै हो।
0: बसी बसाइमै हुनुहुन्छ है?
1: हजुर।
0: अनि पानी कतिको पिउनु भएको छ कृष्णजी? चर्को घाम लागिरहेको छ, पानी पिउन त बिर्सिनु भएको छैन नि? मैले नसोधे पनि पानी चाहिँ पिउनुपर्छ है कृष्णजी।
1: हजुर, तपाईँले किन्नुभयो?
0: मैले पनि एकदमै पिइरहेको छु। अनि आज कार्यक्रम सुन्नु भएको छ कि छैन यहाँले?
1: हजुर सुनेछु नि, फोन नगरौँ भनेको, अब गरौँ गरौँ मन लाग्यो।
0: ओहो, भनेपछि फोन नगर्ने पनि सोचिसक्नु भएको थियो?
1: हजुर,
0: फोन त गर्नु पर्यो नि कृष्णजी, साथीहरूले खोज तलास गर्नुहुन्छ फेरि।
1: तपाईँले गजल सुनाएर खुसी भएर फोन गरेको?
0: ओहो, भनेपछि त म दुई तिनवटा गजल वाचन गर्नु पर्यो दिउँमा।
1: हजुर।
0: अनि कृष्णजी, आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारे पनि जानकारी छ, मेरो गजल पनि यहाँले सुनिसक्नुभयो, कस्तो लाग्यो यहाँले गजल?
1: राम्रो लाग्यो नि।
0: राम्रो लाग्यो कि एकदम राम्रो लाग्यो?
1: एकदमै राम्रो।
0: एकदमै राम्रो लाग्यो है?
1: हजुर।
0: अनि यहाँले पनि सुनाउनु पर्यो, अब के सुनाउने विचार गर्नु भएको छ यहाँले?
1: सुनाउनै पर्ने हो र?
0: सुनाउनै पर्ने हो नि।
1: ल त, अब केही न केही त सुनाउनु पर्यो नि त, नत्र है नियमको पालन गर्नु पर्यो है।
0: हजुर, एकदमै।
1: मान्छे राम्रो रूपले होइन गुणले हुन्छ, मान्छे राम्रो रूपले होइन गुणले हुन्छ, पहिरन राम्रो कपडाले मात्रै सुनले हुन्छ, पहिरन राम्रो कपडाले मात्रै होइन सुनले हुन्छ, रात राम्रो औँसीको रातले होइन पूर्णिमाको जुनले हुन्छ, रात राम्रो औँसीको रातले होइन पूर्णिमाको जुनले हुन्छ, स्वास्थ्य राम्रो जाँदाखेरि पिउनाले होइन पानी पिउनाले हुन्छ, स्वास्थ्य राम्रो जाँदाखेरि पिउनाले होइन पानी पिउनाले हुन्छ। ल त, जानी नजानी यति भनिदिए ल।
0: ओहो, एकदमै राम्रो वाचन गर्नुभयो कृष्णजीले. अब म पनि सुन कमाउनतिर लाग्नु पर्यो कि जस्तो लाग्यो. अब पहिरन त लुगा सँगसँगै सुनले पनि बनाउँछ भनेदेखि म त सुन बनाउन जानु पर्यो. फेरि सुनको भाव सुन्नी नसक्नु छ एकदमै, है आकाश छोइसकेको छ सुनको भावले. मान्छे अब चन्द्रमा छुनलाई जाँदैछ, सुनको भावले पनि आकाश छुँदैछ, होइन त? अनि एकदम राम्रो वाचन गर्नुभएको छ. कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाईबाट?
1: सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई अनि प्राविधिकमा साथ दिने दिदीजीलाई अनि मर्स्याङदी हो टिमलाई
0: हजुर,
1: अनि साथीहरू रेडियो सुनेर बस्नुहुने कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा हुन्छन् है. हस्त बाबाई.
0: हजुर हुन्छ, नमस्ते, बाई बाई. कृष्ण लामाजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट, उहाँले पनि एकदमै राम्रो मुक्तक सुनाउँदै विदा भइसक्नु भएको छ. यदि तपाईँले पनि फोन गर्ने विचार गर्नुभएको छ भने तपाईँले फोन ट्राई गर्दै गर्नुहोला. यति बेला भने हामी तपाईँको सामु एउटा सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ. स्वीकार दिनुहोला.

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरे त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8 लमजुङ।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै

0: अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

हरेक घाउले जिन्दगीको पाठ सिकाउँछ। अध्ययारो रातपछि नयाँ बिहान आउँछ। हारेर पनि कहिले विश्वास नहारा, दृढ कदमले सफलता आफै नजिक आउँछ। सपना देख्ने आँखा कहिले नथाकुन्, मेहनतको पसिनाले भाग्य पनि फुलाउँछ। आशाको दीप मनभित्र सधैँ बलिरहोस्, सकारात्मक सोचले संसार नै बदलाउँछ। मुस्कान बाँडा, माया बाँडा, उज्यालो फैलाउ, राम्रो कर्मको फल एक दिन अवश्य पाइन्छ। नमस्कार, फेरि पनि स्वागत छ मर्सेङ कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी घले उपस्थित भइसकेको छु भने हामीलाई टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलु तामाङले। र आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारको बसाईमा तपाईँले लेख रचनाहरू सुनाउन सक्नुहुनेछ, कथा, कविता, गजल, मुक्तक, सकारात्मक भावनाहरू अथवा कुनै तपाईँको लाइफमा भएको इन्सिडेन्ट, तपाईँको जीवनमा भएको बिर्सिन नसकिने सम्झना लायकको कुनै क्षणहरू छ भने पनि मजाले सुनाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले सुनेर मात्रै भने हुँदै फोन गर्नुपर्ने हुन्छ। 0665220020 डायल गरेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर भने तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। साथै कार्यक्रममा कुनै सुझावहरू सल्लाहहरू छ भने पनि मजाले हामीलाई कमेन्टको थ्रूबाट तपाईँले पठाउन सक्नुहुनेछ र मन परेको मजाले जोडिन सक्नुहुनेछ। आइतबारको दिनमा एउटा टपिक राखेर त्यसमा डिस्कस गर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौं। ट्युजडे मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबार जुन आजको बसाई पनि हो, आजको बसाईमा कथा, कविता, गजल, मुक्त जस्ता लेख रचनाहरू तपाईँले सुनाउन सक्नुहुनेछ भने भोलि फ्राइडे ट्राइडे रहेको छ, हामी गीतको ट्र्याक लिएर आउँछौ, बजाउँछौ पनि। तपाईँले चाहिँ कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ। यदि तपाईँले पत्ता लगाउनुभयो भने पूरै गीत नै बजाउनेछौ भने, पत्ता लगाउन सक्नु भएन भने चाहिँ अर्को साथीलाई चाहिँ पास गर्नेछौ। र साताको अन्तिम दिन शनिबारको दिन सबैजनाको फ्री हुने दिन पनि रहेको छ। शनिबारको दिनमा चाहिँ जुनसुकै विधाबाट गीतहरू गाउन पाइन्छ। यो हाम्रो सात दिनको बसाई नियमित रूपमा जोडिने साथीहरूलाई पक्कै पनि थाहा नै छ। यदि तपाईँ नयाँ हुनुहुन्छ भने यो हाम्रो बसाई हो। यो बसाई अनुसार तपाईँ आफूले मन परेको आफू फुर्सद हुने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। कमेन्टको थ्रूबाट पनि तपाईँ जोडिन सक्नुहुनेछ। कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ, दर्शन नमस्ते हजुर, म पनि आए है मनको भारी बिसाउने कार्यक्रम मार्फत। सन्चै त हुनुहुन्छ होला होइन, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। दर्शन हजुर, कर्णजी एकदमै धेरै खुशी लाग्छ तपाईँ भारतमा हुनुहुन्छ, तैपनि कार्यक्रमलाई माया गरेर, कार्यक्रममा जोडिने, कार्यक्रम सुन्ने सम्पूर्णलाई माया गरेर चाहिँ सम्झिनको लागि भने पनि यहाँ जोडिनुहुन्छ, एकदमै धेरै खुशी लाग्छ। नियमित रूपमा यसरी नै जोडिनु होला भन्न चाहन्छु। सेरी धार आईडीबाट कमेन्ट आएको छ, नमस्ते दिदी, म शेरदार पौडेल इण्डिया नेपाल अर्घखाँसीदेखि मिस यु अल भन्नुभएको छ। नमस्कार सेरीजी, एकदमै धेरै खुशी लाग्यो श्रीधरजी हुनुहुँदो रहेछ, उहाँको नाम प्रनाउन्स गर्दाखेरि अलिकति मिस्टेक भयो, त्यसको लागि एकदमै माफी माग्न चाहन्छु। एकदमै धेरै खुशी लाग्यो, सन्चै हुनुहुन्छ यहाँ, यहाँको आवाज पनि तपाईँले सुनाउन सक्नुहुनेछ। अनि कार्यक्रम कस्तो लाग्छ त तपाईँले, अनि आज जोडिन चाहनुहुन्छ भने ज जसले फोन गर्न मिल्छ, पोसिबल हुन्छ, तपाईँले चाहिँ फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै अहिले बर्खाको सिजन पनि छ, तपाईँ लामो दूरीको यात्रा गरिरहनु भएको छ, गरिरहने सोचमा हुनुहुन्छ भने बाटोको अवस्था बुझेर मात्रै तपाईँले यात्रा गर्नुहोला। अहिले बर्खामा एकदमै धेरै बाढी पहिरो लाग्ने सम्भावना पनि धेरै हुन्छ। मौसमी अवस्था, बाटो, सड़कको अवस्था बुझेर मात्रै तपाईँले यात्रा तय गर्नुहोला, यदि यात्रा गर्नु नै पर्ने भएमा। नत्र चाहिँ यो बर्खामा चाहिँ धेरै यात्रा गर्नु उचित पनि हुँदैन। र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। अत्याधिक गर्मी पनि छ, तपाईँले प्रशस्त मात्रामा पानी पिउनुहोला र पानी पिउनु
भन्दाखेरि तपाईँले एकैचोटि धेरै मात्रामा पानी पिउने चाहिँ होइन, तपाईँले चाहिँ फरक फरक टाइममा पर्याप्त मात्रामा मिलाएर चाहिँ पानी पिउनुहोला र लमजुङको धेरैवटा पानीको मुहानहरूमा चाहिँ इकोली भेटिरहेको छ। अब त्यो दिशामा भेटिने त्यो प्रदूषित पदार्थ नै हो इकोली भनेको। अब आफूले चाहिँ पानी तपाईँले उमालेर सेलाइसकेपछि पिउनुहोला, फिल्टर गरेर मात्रै पिउनुहोला। यो बर्खायाममा धेरैवटा मूलहरू फुटिरहँदा पनि पानीहरू एकदमै प्रदूषित पनि हुन्छ, त्यसमा पनि तपाईँ एकदमै सतर्क हुनुहोला। र यो बाहेक पनि तपाईँ फुर्सदमा हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई डेफिनेटली फोन गर्न सक्नुहुनेछ 0665 20 20 डायल गरेर। साथै हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बार फरक फरक बसाएको साथमा। तपाईँले पनि आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। सागर अधिकारी आईडीबाट कमेन्ट आएको छ, नमस्कार लक्ष्मी म्याडम, म पोखराबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। नमस्कार सागरजी, सन्चै हुनुहुन्छ, एकदमै धेरै खुशी लाग्यो पोखराबाट सुन्दै हुनुहुँदो रहेछ। पोखराको मौसमी अवस्था चाहिँ के कस्तो छ होला है सागरजी, तपाईँले कमेन्ट मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ, अलिकति फुर्सद हुनुहुन्छ भने फोन मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ है। र यति बेला चाहिँ कुनै पनि साथीले हामीलाई फोन गर्नुभएको छैन, पक्कै पनि साथीहरू एकदमै व्यस्त हुनुहुन्छ होला। यति बेला चाहिँ तपाईँको सामु एउटा सांगीतिक कोशिले राख्छौ, काम सँगसँगै गीतलाई पनि सुन्नुहोला है।

तिम्रो मुस्कानमा मेरो संसार बस्छ, हरेक धड्कनले तिम्रै नाम डढ्छ, आँखा जुद्ध शब्दहरू हराएर जान्छन्, मौन प्रेमले नै हजार कुरा भन्छ, सुखमा तिमी दुःखमा पनि तिमी नै, मेरो हरेक यात्रामा तिम्रो साथ रहन्छ, माया सासो छ भने दूरीले के गर्छ र मन जोडिएको सम्बन्ध कहिले टुट्दैन बाँचिरहन्छ, जीवनभर तिम्रै हात समाएर हिँड्न पाऊ यही एउटा प्रार्थना मनले सधैँ गर्छ। फेरि पनि स्वागत छ यो मिठो सांगीतिक कोशीसँगै मेरो गजलबाट, र आज बिहिबारे बसाईमा छौ। लेख रचनाहरू, कथा, कविता, गजल, मुक्त, शायरीहरू सुनाउनको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ, त्यहाँबाट पनि सुनेर तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, ककसलाई सम्झिन चाहनुहुन्छ भनेर टेकु छेत्रीजीले लेख्नु भएको छ। हजुर नानी नमस्कार, सुन्दैछु म तनहुबाट भन्नुभएको छ। हजुर नमस्कार टेकुजी। टेकुजीले एकदमै धेरै माया मारिसक्नु भएको छ। अब जति पनि साथीहरू जोडिनुहुन्छ उहाँहरू चाहिँ एकदमै दुखी हुनुहुन्छ है तपाईँसँग। टेकुजीले अब पहिले फोन गर्नुहुन्थ्यो, आज भोलि कमेन्ट मात्रै गर्नुहुन्छ, फोन गर्नुहुँदैन भनेर धेरैले एकदमै गुनासो पोख्नु भएको छ। तपाईँ अब एक दिन जसरी भए पनि फोनमा चाहिँ जोडिनु होला है टेकुजी। अब यसरी माया मार्नु त भएन नि, आफ्नो मिठो आवाजहरू कहिले कसो सम्पूर्ण साथीहरूले सुनाउनु पर्ने हुन्छ। अनि अब चाहिँ हामी कार्यक्रमबाट विदा हुने बेला पनि भइसकेको छ। हामी प्रतिदिन एक घण्टाको समय लिएर उपस्थित हुने गर्छौं। तपाईँले उक्त अवधिमा फोन गरेर आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ 0665220020 डायल गरेर। अब चाहिँ हामी आजको बसाईबाट छुटिनुपर्ने हुन्छ। भोलि पक्कै पनि हामी भेट्नेछौ। भोलि ट्राइडे रहेको छ, फ्राइडे हामी म्युजिकको ट्र्याक लिएर आउँछौ। तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ पत्ता लगाउनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ एकदमै तपाईँ तयार भएर बस्नुहोला, जति पनि गीतहरू छ एकदमै गीतको ट्र्याकहरू चाहिँ सुनेर बस्नुहोला है। हामी भोलि चाहिँ पुरानो नयाँ मिलाएर चाहिँ ट्र्याकहरू लिएर आउँछौं। तपाईँले चाहिँ पत्ता लगाउनुहोला र पूरै गीत सुन्ने अवसर चाहिँ आफूले आफूलाई चाहिँ प्रदान गर्नुहोला भन्न चाहन्छु। र आजको बसाईबाट हामी विदा हुनुपर्ने हुन्छ। आज प्रत्यक्ष फोन मार्फत मात्रै तीनजना साथी जोडिनु भएको थियो। सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो, लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्थ्यो र कृष्ण लामाजी हुनुहुन्थ्यो। उहाँहरू तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङदी कल टाइम जुनसुकै ठाउँ र स्थानबाट सुन्नुहुने र जुनसुकै माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि विदा हुन चाहन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल,
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
2: मोबाइल 97460-00-454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
6: समिति हो चौदह के में बहुत लोटी पर्दी रो बैंगे विवरण पी विषय मुई खाता खे हमरो
7: खाई खाई बहु कोई लोटरी भर दिल
8: आई समी जो लोटरी पर्दी छाई गुरी
7: भर्दी आ भर्दी लोटरी खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खाई विषय खाई मई विश्वास आनंद फोन खाले पनि आप विवरण खाई मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बने आरी
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रलाई असफल बनाउने अर्को ठूलो दुर्घटना गराउने प्रयास कसैबाट भइरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनी भन्छन् यो सरकारले फेरि असफल साबित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन, त्यसकारण नेपाल राष्ट्रलाई असफल बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन भन्ने गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले आगामी सोमबार अर्थात 18/7/2083 राहदानीका लागि आवेदन फारम खुल्ला राख्ने भएको छ। सार्वजनिक विदाका दिन शनिबार र आइतबार समेतलाई ध्यानमा राखेर विभागले उक्त अवधिसम्म आवेदन फारम खुल्ला गरेको हो। वैदेशिक रोजगार विभागले 14/7/2083 जारी गरेको सूचना अनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली अन्तर्गत आवेदन दिने म्याद थप गरिएको विषयलाई समेत ध्यानमा राख्दै राहदानी विभागले हाललाई थप आवेदन फारम खोल्ने जनाएको छ। यातायात व्यवस्था विभागले 27.5 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको जानकारी गराएको छ। विभागले बिहिबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाई हुन बाँकी रहेका सबै लाइसेन्स छपाएको जानकारी दिएको हो। 27,47,253 थान कार्ड हुलाक मार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ। विभागका अनुसार 12/2082 विभाग र सुरक्षण मुद्रण केन्द्र बीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो। आज सुनको भाव सामान्य बढ़ेको छ भने चाँदीको भाव घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज 2,84,000 रूपियाँमा कारोबार भइरहेको छ भने चाँदी 4,330 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको थियो भने चाँदीको भाव 4,320 रूपियाँ थियो। हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्व प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ। डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रको रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको हो। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्ययोजना अनुसार राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको थियो। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्रैकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट तथा सेवा सुविधा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। जिल्ला प्रशासन कार्यालय सिरहले गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा बिहिबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो 2 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको सूचनामा छ। प्रशासनले जारी गरेको सूचना अनुसार पूर्व पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका 3 को कसह खोलादेखि पश्चिम तथा तर्फ गोल बजार नगरपालिकाको चोहर्ब चौक, उत्तरतर्फ गोल बजार नगरपालिका 6 को सैनिक चौकदेखि दक्षिणतर्फ गोल बजार नगरपालिका 4 को राप्रप्रा बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाइएको हो। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काप्रे पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बजुरा, असाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त क्षेत्र जिल्ला आसपास भएर रहने
बहने नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तीनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेकोले महाशाखाले जनाएको छ। यस्तै कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरू र कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकोले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै पालिका, सुरक्षा निकाय तथा सरकारवाला निकायलाई नदीको अवस्था निरन्तर अनुगमन गरी समुदायलाई समयमै सूचना प्रवाह गर्न आवश्यक पूर्व तयारी कायम राख्न अनुरोध रहेको छ। दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: sip on ya. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुशी, बुहारी पनि खुशी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहर खोली रेडियो मर्सिङ क्याले यो भाषारी कति छाप कोही हैमु खोइन्ति अल्छो
9: ए 26 30 घरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ अल्छो
10: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जरान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454448।

0: Mania Extreme Energy Drink.
1: Extreme Energy Drink. Time check. अहिले ठीक 3 बजेको छ.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: मर्सिंग एफएम 95 मेगाहर्ज.
4: नमस्कार, म भोजेन्द्र बस्नेत. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. संसदीय घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना. कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील. लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने. भर्खायामा संक्रामक रोगको जोखिम उच्च. ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव. जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान. 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष. र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू. नेपाल खबरमा अब पूरा खबर. सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्. देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्. 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्म अरियाल र कांग्रेस प्रमुख सचेतक बास्म थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो. उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ. यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो. श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो. प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्. यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ. प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो. सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ. यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या दुईजना पुगेको छ. विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज तीनका 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ. घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ. घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ. सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो. यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 पालिकामा कर्फ्यू आदेश जारी गरेको छ. जनकपुर उपमहानगरपालिकाका सबै ओडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ. आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो. समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ. अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ. सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारिज गर्नुपर्ने उनीहरूको माग छ. उनीहरूले सामूहिक आमरण अनशन आज तेस्रो दिन पनि जारी राखेका छन्. यति बेला वर्षासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। मी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
10: फोन 056-494-333-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बुधे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खोलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर, अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फीट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनासोरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुसिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। बर्खायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बावेमा फरक प्रजातिको डायनासोरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: साली नदीको शिर,
10: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
10: शहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
17: Come on, you'll certainly be benefited.
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चापसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेपछि विभागले आजदेखि साउन 22 गतेसम्मका लागि 2 शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 शिफ्टमा गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म हालसम्म सेवा दिने विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवको अवसरमा नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार लगानी मेला शुरू भएको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस अल्मुनाई सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला ललितपुरमा रहेको होटल हिमालयमा शुरू भएको हो। प्रदर्शनीले नेपाल र जापान बीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल आईटीएम अल्मुनाई सोसाइटीका अध्यक्ष किशोर भक्त माथेमाले जानकारी दिनुभयो। व्यापार मेलाले व्यवसाय सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो। व्यापार मेलामा 20 बढ़ी नेपाली तथा जापानी कम्पनी र संस्थाका झण्डै 2 दर्जन स्टल रहेका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मेडपाबाट तालिम लिएका स्थानीय महिलाहरू उद्यमी बनी आत्मनिर्भर हुन थालेका छन्। नगरपालिकाबाट झोला बनाउने आधारभूत र एडभान्स तालिम पाएपछि वडा नम्बर 10 बेखालका संगीता वासुकलास र लक्ष्मी घेमेसु, राम लक्ष्मी दुवाल र लक्ष्मी फैजुले सामूहिक रूपमा झोला उत्पादन गर्ने व्यवसाय शुरू गर्नुभएको हो। उहाँहरूले उत्पादन गरेका गुणस्तरीय झोलाहरूले माग बजारमा दिनानुदिन बढ़दै गएको छ। स्थानीय उपभोक्ताहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन थालेपछि व्यवसाय विस्तार गर्न थप सहज मिलेको उद्यमीहरूको भनाइरहेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 वीर अस्पतालबाट महाबौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेशद्वार निर्माण गरेको छ। नवनिर्मित प्रवेशद्वारको हिजो काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा कार्यवाहक मेयर डंगोलले प्रवेशद्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको बताउनुभयो। यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँको दावी छ। वडाले 1,07,94,000 रूपियाँको लागतमा परम्परागत नेवारी शैलीमा प्रवेशद्वार निर्माण गरेको हो। र विदेशी नागरिकले कुटपीट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिमपाटबाट 2 पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीका अनुसार लाजिमपाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। राजधानी विभागमा पासपोर्ट लिनेहरूको भीड़, आजदेखि 22 गतेसम्मका लागि 2 शिफ्टमा सेवा। र नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी ललितपुरमा चल्दै। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पर्थेरी सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर सात लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा कैरी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856774486
5: हेलो कान्छी घर बनाउने काम सुरु भयो
6: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
6: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
9: लमजुङ उद्योग वाणिज्य संघको सूचना लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082/83 को कर चुक्ता आर्थिक वर्ष 83/84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाइमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाइमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते भोटवाडा इकाई 2083 श्रावण 16 गते राइनास इकाई 2083 श्रावण 17 गते सुन्दरबजार इकाई 2083 श्रावण 21 गते खुदी इकाई 2083 श्रावण 22 गते दुई पिपली इकाई 2083 श्रावण 27 गते भोलेटार इकाई 2083 श्रावण 28 गते विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 9856045248 महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 9842538555 विदुर तिवारी 9856045252 विवेक तिवारी 9846634609

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
5: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
6: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665240497
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: अह म यो बिहे गर्दिन।
1: हैन के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9845-00-2061।

0: सामाजिक सञ्जाल री छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यहीमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: sip on your extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
4: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका सात, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसिसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रदान, खुलास चिउराकरण, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850086780।
8: अनि तयो कागज केमे थिए वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
8: अनि ब्याङ्करी
9: ब्याङ्करी
8: अँ
9: सर चाहिँ तली लगपर्दी
8: चम्लपति न आफै न मोबाइल नम्बर फेर दिया बेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्दक्या जोगिना
10: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषण नगरपालिका 7 पुरानो बैङ्कचोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसी सर 7

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडल सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400058261।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।
7: तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज।

0: बच्चा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-019, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश।
5: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार लिएर आएको सर्वोत्तम सिमेन्ट

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आजै राष्ट्रको नाममा सम्बोधन गर्ने।
0: लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघु वित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
2: आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढ़ाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
1: स्वास्थ्य कर्मीको 2 दिने हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
0: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
1: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र देवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओमप्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरूङ आफै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग संवाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ़दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा हुँदा प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति व्यवस्था गरेको आरोप लगाउनुभयो। यस्तै कांग्रेसका सांसद वासना थापा र एमाले नेत्री पद्मा आर्यालले संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नुको साटो सरकार सिर्जना गर्नेतिर लागेको टिप्पणी गर्नुभयो। यससँगै हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि कांग्रेसका सभापति गगन थापा लगायत शीर्ष नेताहरूले राजनैतिक संवादबाट समस्याको समाधान खोज्न अग्रसरता नदेखाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। घटनापछि मध्यरातमा सामाजिक सञ्जाल मार्फत संयमताको अपील गर्ने बाहेक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाब दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद शुरू गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेसमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
1: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। भए उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिना गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगंज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 वा त्योभन्दा बढ़ी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिडडुल गर्न समेत रोक लगाइन्छ।
0: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ़ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकायबीचको समन्वयलाई सुदृढ़ तुल्याउने निर्णय समेत गरेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले गृह प्रशासन प्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरूङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सड़कबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारूकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै नेता झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवाङगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदियौंदेखि रहिआएको मेलमिलाप, सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्दको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्पणमा लघुवित्त पीड़ितहरूको समस्या र समाधानका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: एनबीएल सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू: रु 2 करोड़सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो, सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय, सिराहा, धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनशन शुरू गरेका लघु वित्त पीड़ितहरूले आज तेस्रो दिन पनि जारी राखेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीड़ितका 3 मुद्दे असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आशा संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन्। यस्तै गरीब, सुकुम्बासी, मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन, आवश्यक क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघु वित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिले जनाएको छ। यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः शुरू भएको हो। लघु वित्त पीड़ितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश देवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ।
2: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन, जीवन यापन अत्यन्त कठिन भइराखेको छ। दोस्रो कारण के लाग्छ भने बजारको ब्याजदर अत्यन्त न्यून अवस्थामा पुगेको छ। वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ, तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% भन्दा माथि ब्याजदर को अवस्था छ। वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणीहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने, तर लघु वित्तीय संस्थाहरूको हकमा, सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको। र अर्को महत्वपूर्ण कारण के छ भने यी लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ। कुनै ऋणीले ऋण तिर्न सकेन भने बेजती गर्ने खालका सम्म नाफा कमाउने नाममा अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ।
10: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ। यसमा सरकारको ढिलासुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरले?
2: त्यसको हेर्ने निकाय भनेको राष्ट्र बैंक नै हो। त्यस प्रकारको इनिसिएटिभ नभएर नै उकुस मुकुसको वातावरण आएको जस्तो मलाई लाग्छ। त्यो क्षेत्रको पुनर्संरचना, जस्तै प्रादेशिक विकास ब्याङ्क, स्थानीय विकास ब्याङ्कको अवधारणामा नेपाल गइहाल्नुपर्छ। आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्र बैङ्कको भूमिका अहम छ। कर्जामाथिको पहुँचको चाँजो पाँचो मिलाउने काम त राष्ट्र बैङ्कै हो।
10: पीड़ितहरूले उठाएका माग मध्ये तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के जस्तो लाग्छ हजुरलाई?
2: संस्थागत नयाँ संस्थाहरू निर्माण गरेर र अब भनौँ न अझै तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध यदि गर्ने हो भने अल्पकालमा त समस्या समाधान नहोला, तर मध्यकाल र दीर्घकालमा भोलिका दिनमा 2-4 वर्षपछि यी समाधान हुन्छ।
10: सरकार र पीड़ित पक्षबीच अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ भने
2: अब सरकारले त अब उनीहरूको पीड़ालाई त सम्बोधन गर्नु परि नै हाल्यो। यदि ब्याज दर वाणिज्य ब्याङ्कको भन्दा धेरै उच्च छ अनि सरकारले प्रश्न गर्नु पर्यो किन भयो, यसको समाधानको उपाय के हो, किन वाणिज्य ब्याङ्क भन्दा 2-3% भन्दा माथि मात्रै त्यो ब्याज दरमा ऋण किन दिन सकिँदैन भनेर उसले सोध्नु पर्ने हुन्छ सम्बन्धित निकायलाई। लघु वित्त वित्तीय संस्थाको समस्या के हो, ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन्, सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून् र ती संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा। यसैबीच आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामो पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघु वित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
0: स्वास्थ्यकर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै 2 दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बुधे सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए छन्। 2 दिन बन्द रहेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड़ बढ़ेको छ।
1: यति बेला बर्खासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला, हैजा, आउ, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्चता र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान, नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने बानी गर्नुपर्छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिशमा प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
1: प्रतिनिधि सभाको बैठक 5 दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख डुल प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक 5 दिनपछि अर्थात साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
0: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्टाटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। दाहालले राष्ट्रिय सभाले मेहनत गरेर पास गरेको आर्थिक विधेयकलाई फेसबुकबाट उल्ट्याउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्टाटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। नेप्सी चार दिनमा 62 अंकले घटेको छ। आज सबै समूहको उपसूचक घटेकामा विकास बैंक र जलविद्युत समूह 1% धेरैले ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। 4.2 अर्ब रूपियाँ कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 कित्ता शेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
6: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा दुई शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चाप बढ़ेसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि दुई शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब दुई शिफ्ट गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेशमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढ़ेको विभागले जनाएको छ।
7: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नु पर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गर्ने कागज पत्रमा कामको शीर्षक मात्रै उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने दैनिक जिम्मेवारी के हुने आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
6: डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात एमडी एमएस अध्ययनरत विद्यार्थीलाई दिइँदै आएको स्टाइपेण्ड अर्थात काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रूपियाँ बराबरको स्टाइपेण्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा एमबीबीएसको सीट नबढ़ाउने र लगानी सम्बन्धी नियम कड़ाई गर्ने सहमति गरेपछि निजी कलेजहरू आन्दोलित भएका हुन्।
7: महोत्तरीको बर्दीवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती घरमा प्रदर्शन भएको छ। वन कर्मचारीहरूलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो। उहाँका अनुसार 2 महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा सुमन श्रेष्ठसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै 6-7 घण्टा बन्दक बनाएको थियो।
6: आज मानव बेचबिखन विरूद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारीकमा राष्ट्रसंघीय महासभाले मानव बेचबिखन विरूद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम पीड़ितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ़ बनाउने उद्देश्यले यो दिवस मनाउन शुरू गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
7: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लम्बिने अनुमान गरेको छ। रोइटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झण्डै 200 गुणाभन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने संकेत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधि ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङका कार्यकारी उपाध्यक्ष जेजुन किमका अनुसार विश्वका शीर्ष 5 डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपत्ति सम्झौता भइसकेको छ भने अन्य 5 ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरणमा पुगेको छ। 5 वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 दोस्रो त्रैमासिकमा 61.70 अर्ब अमेरिकी डलर अर्थात 93.77 अर्ब रूपियाँ भन्दा बढ़ी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य आकाशिएपछि सामसङकै मोबाइल युनिट भने मारमा परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48.72 करोड़ घाटा बेहोर्नु परेको छ।
6: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड करंग हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फीट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यालेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यसबेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
7: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट 90 एकदिवसीय र T20 अन्तर्राष्ट्रिय क्रिकेट खेले 20 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतकसहित 5077, एक दिवसीयमा 3 शतकसहित 2962 र टी20मा 1 अर्धशतकसहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु हो। यस जीतको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: सुनसरी घटनाको प्रभावले मधेशका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
6: लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
7: स्वास्थ्य कर्मीको 2 दिन हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
6: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
7: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्संगदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .org मा साँझ 6:35 बजेको मर्संगदी समाचारमा सहकर्मी वसन्तसँगै म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: लमजुङ प्रहरीमा एक वर्षको अवधिमा 188 मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ कसुर सम्बन्धी।
0: मध्यनेपाल सात भाटबैसी पहिरो पीड़ित परिवारलाई वडा अध्यक्षको सहयोग।
3: गत आर्थिक वर्षमा मात्रै लमजुङ प्रशासनमा करिब 3 करोड़ राजस्व संकलन, राहदानीको राजस्व सबैभन्दा बढ़ी।
0: र प्रदेश अस्पताल लमजुङबाट एक वर्षमा 1,15,000 भन्दा बढ़ीले लिए स्वास्थ्य सेवा।

0: अगस्त समाचार विस्तारमा लमजुङ प्रहरीमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका 188 मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङमा आर्थिक वर्ष 2082-83 अपराध अनुसन्धानतर्फ सो संख्यामा मुद्दा दर्ता भएको हो। कार्यालयको मुद्दा दर्ता तथ्याङ्क अनुसार जिल्लामा अन्य मुद्दाको तुलनामा विशेष गरी बैंकिङ कसुर सम्बन्धीका मुद्दा धेरै रहेको पाइएको छ। प्रहरी कार्यालयमा दर्ता मुद्दा मध्ये 106 मुद्दा फर्जेट भएको छ। गत आर्थिक वर्ष सांगठनिक तथा आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरमा मात्रै 38 मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमसुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। सो बाहेक जिल्लामा एक वर्षको अवधिमा जबरजस्तीकरणी सम्बन्धी 11, जबरजस्तीकरणी उद्योगका 2, लागू औषध सम्बन्धी 8 मुद्दा दर्ता भएका छन्। यसै गरी अभद्र व्यवहार सम्बन्धी 16, ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी 4, जुवा तथा सट्टेबाजी सम्बन्धी 2 र सहकारी ठगी सम्बन्धी 2 मुद्दा दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ। प्रहरी कार्यालयको वार्षिक कार्य सम्पादन विवरण अनुसार जिल्लामा ज्यान सम्बन्धी मुद्दा दर्ता अधिक रहेको छ। एक वर्षको अवधिमा 50 ज्यान सम्बन्धी घटना दर्ता भएका छन्, जसमा भवितव्य ज्यान सम्बन्धी 18 र फुटकर ज्यान सम्बन्धी 13 मुद्दा दर्ता भएका छन्। सो बाहेक कर्तव्य ज्यान सम्बन्धी 5, ज्यान मार्ने उद्योगमा 3, सवारी ज्यान सम्बन्धी 8 र सवारी भवितव्य ज्यान सम्बन्धी 3 मुद्दा दर्ता भएको छ। सोही अवधिमा जिल्लामा 31 आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। प्रहरीमा गत आर्थिक वर्ष दर्ता भएका कुल 188 मुद्दा मध्ये 82 मुद्दा फर्जेट हुन बाँकी रहेको लमजुङ प्रहरीले जनाएको छ। फर्जेट हुन बाँकी मुद्दा मध्ये केही प्रतिवादी नखुलेका तथा केही मुद्दाहरूमा प्रतिवादी नै नभएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाई छ। जिल्ला प्रहरी कार्यालयमा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न प्रकृतिका मुद्दा दर्तासँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ विभिन्न उजुरी र अन्य विवादहरू आउने गरेको छ। प्रहरीमा आएका सानातिना विवादलाई आपसी समझदारीमा मिलाएर पठाउने गरिएको प्रणव बस्नेतले बताउनुभयो।
1: लमजुङको मध्यनेपाल नगरपालिका 7 वडाध्यक्ष हीरा गुरूङले एक महिनाको भत्ता पहिरो पीड़ित परिवारलाई सहयोग गरेका छन्। गत मंगलबार राति सोही वडाको भाटबेसीमा पहिरोले धनसार पुरिएर निधन भएका परिवारलाई वडाध्यक्ष गुरूङले एक महिनाको भत्ता बराबर 25,000 रूपियाँ सहयोग गरेका हुन्। पहिरोमा परि थाई ठेगाना मर्सेङ्गी गाउँपालिका 1 घनपोखरा भए मध्य नेपाल 7 भाटबेसी बस्दै आएका टीका बहादुर विका र विनिता विकाको मृत्यु भएको थियो। सोही पहिरोमा परि सुकमाया विका र अस्मिता विका घाइते भएका थिए। सो पहिरोका कारण स्थानीय विष्णु दत्त सुवेदीको धनसारमा बस्दै आएका एकै परिवारका 2 मृत्यु र 2 घाइते भएका थिए। वडाध्यक्ष गुरूङले अस्मिता विका र विनिता विकालाई शैक्षिक सहयोग समेत गर्दै आएका थिए। गत शैक्षिक वर्षमा कास्कीमा अध्ययन गर्दै आएका विका दिदी बहिनीलाई वडाध्यक्ष गुरूङले स्टेशनरी विद्यालय पोशाक सहित सम्पूर्ण शैक्षिक शुल्क सहयोग गर्दै आएका थिए। वडाध्यक्षको सहयोगमा अस्मिता विका कुष्मकर माविमा कक्षा 9 पढ्छिन् भने विनिता विका सोही विद्यालयमा कक्षा 8 पढ्छ।

0: गराएकी थिइन्। आफूले शैक्षिक सहयोग गरेका दुईजना विद्यार्थी विपदमा परि एकजनाको मृत्यु र एकजना घाइते भएको खबरले आफू स्तम्भ भएको वडा अध्यक्ष गुरूङले बताए। वडा अध्यक्ष गुरूङको पहलमा मध्य नेपाल सात अन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत 160 बढ़ी विद्यार्थीहरूलाई विद्यालय पोषक एवं स्टेशनरी खर्च उपलब्ध गराएका छन्। सो वडामा पनि जनमन्दिर मावि, महेन्द्र आधारभूत विद्यालय, लक्ष्मी प्रावि, शैलेश्वरी प्रावि, कुष्मकार मावि लगायतका विद्यालयमा अध्ययनरत 160 बढ़ी विद्यार्थीले शैक्षिक सहयोग पाउँदै आएका छन्। यसैबीच लमजुङका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूले पनि पहिरो पीड़ित परिवारलाई भेट गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी लगायतको टोलीले घटनास्थलमै पुगेर परिवारसँग भेट गरेको हो। टोलीले घटनामा घाइते अस्मिता विकालाई भेटी सान्त्वना दिनुका साथै आवश्यक सहयोगका लागि प्रक्रिया अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको थियो। लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धर्मराज केसीले पनि घटनास्थलमै पुगेर पीड़ित परिवारसँग सान्त्वना भेट गरेका थिए।
1: जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधिमा करिब 3 करोड़ रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकमा 2,88,24,210 रूपियाँ राजस्व संकलन गरेको हो। कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रभावबाट राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको साउनदेखि असारसम्म राहदानी सेवा प्रभावबाट मात्रै 2,74,14,250 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक सेवा शुल्कबाट 7,39,950 रूपियाँ राजस्व संकलन गरेको छ। त्यसै गरी हात हतियारको इजाजत पत्र दस्तुर बापत 5,40,650 रूपियाँ, न्यायिक दण्ड जरिवाना र जफतबाट 84,180 रूपियाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबाट 45,180 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।
0: तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98,560,45,248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98,412,38,555, विदुर तिवारी 98,560,45,252, विवेक तिवारी 98,466,34,609।
3: यी बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
4: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
3: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
4: अब यो फोहोर के गर्ने त?
3: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
4: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
7: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी शहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसूल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी शहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति बेसी शहर 8 लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: मैया दिदी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
2: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-93-495।
4: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार।
6: प्रदेश अस्पताल लमजुङले आर्थिक वर्ष 82-83 115,308 जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ। पछिल्ला वर्षहरूको तुलनामा अस्पतालको सेवा पहुँच, गुणस्तर र सेवाग्राहीको विश्वासमा उल्लेखनीय वृद्धि भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर पुरूषोत्तम घिमिरेका अनुसार आर्थिक वर्षभर विभिन्न विभाग मार्फत 115,308 जनाले सेवा लिएका हुन्। सेवा लिने मध्ये 11,307 जनाले आकस्मिक सेवा, 43,155 जनाले प्रयोगशाला ल्याब सेवा, 25,341 जनाले एक्सरे सेवा, 12,731 जनाले अल्ट्रा सोनोग्राफी सेवा, 11,550 जनाले ईसीजी सेवा तथा 1,223 जनाले इको सेवा लिएका छन्। त्यसै गरी 4,053 जनाले इण्डोस्कोपी सेवा प्राप्त गरेका छन्। मातृ तथा शिशु स्वास्थ्य सेवातर्फ पनि अस्पतालले प्रभावकारी सेवा प्रदान गरेको छ। आर्थिक वर्षभर 641 जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। जसमध्ये 449 जनाको सामान्य प्रसूति तथा 192 जनाको शल्यक्रिया मार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ। नवजात शिशु उपचार सेवातर्फ 103 जना लाभान्वित भएका छन्। एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत आर्थिक वर्ष 82-83 33 जना सेवाग्राहीले सेवा लिएको मेडिकल रेकर्ड सुपरभाइजर घिमिरेले जानकारी दिनुभयो। हाल 84 सयबाट सञ्चालन भइरहेको प्रदेश अस्पताल लमसुङले विशेषज्ञ सेवाको विस्तार, दक्ष जनशक्तिको परिचालन तथा आवश्यक स्वास्थ्य उपकरणको प्रयोगसँगै सेवाको गुणस्तर सेवा गर्दै आएको जनाएको छ। सेवाग्राहीको संख्या पनि वर्षेनी बढ़दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 79-80 75,622 जनाले सेवा लिएकोमा आर्थिक वर्ष 80-81 20.41% वृद्धि भई 91,054 जना पुगेका थिए। त्यसपछि आर्थिक वर्ष 2081-82 25.02% वृद्धि हुँदै सेवाग्राहीको संख्या 113,837 पुगेको थियो। आर्थिक वर्ष 82-83 यो संख्या बढ़ेर 115,308 पुगेको हो। अस्पतालका प्रमुख मेसु शिशिर देवकोटाले अस्पतालले पछिल्ला वर्षहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउँदै लागेकाले सेवाग्राहीको विश्वास निरन्तर बढ़िरहेको बताउनुभयो। आगामी दिनमा विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक स्वास्थ्य उपकरणको उपयोग तथा बिरामी मैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ अस्पताल अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। प्रदेश अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ शिशु स्वास्थ्य, आकस्मिक उपचार तथा विशेषज्ञ सेवामा निरन्तर सुधार गर्दै जिल्लावासीलाई गुणस्तरीय सेवा, स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

0: देखिएको समस्या समाधान गर्न संयुक्त रूपमा पार्किङ स्थल निर्माण निर्धारण तथा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङको समन्वयमा सुन्दरबजार नगरपालिका र साना सवारी यातायात प्रणालीको संयुक्त आयोजनामा स्थलगत अनुगमन छलफल तथा पार्किङ व्यवस्थापन सम्बन्धी निर्णय गरिएको हो। संयुक्त अनुगमनपछि पाउँदी सिउनीबार बेलघारी चोक बगैंचा चोक रमाइलो डाँडा क्याम्पस गेट मिलन चोक कुचाकोट चोक र खत्रीछाँटी क्षेत्रमा आवश्यक संख्यामा अटो पार्किङ गर्न मिल्ने गरी स्थान निर्धारण गरिएको छ। उक्त स्थानमा पार्किङ बोर्ड स्थापना गरी आगामी 15 दिनभित्र नयाँ पार्किङ व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम खत्रीले जानकारी दिनुभयो। कार्यक्रमकै अवसरमा सुन्दरबजार नौ सिउँडीबार स्थित साना सवारी यातायात प्रणालीको कार्यालय परिसरमा करिब 60 जना अटो चालक तथा यातायात व्यवसायीलाई ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा प्रशासन शाखा प्रमुख विवेक कुमार पण्डित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्री तथा इलाका प्रहरी कार्यालय सुन्दरबजारका प्रमुख प्रहरी नायब निरीक्षक केशर बरामले ट्राफिक नियमको पालना सुरक्षित यात्रु सेवा व्यवस्थित पार्किङ र सड़क दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए।
1: सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण छूट भएको छ। अर्थ मन्त्रालयले सुशुल्क छूट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ। यसअघि प्रधानमन्त्री बालेन शाहले सुशुल्क छूट हुने घोषणा सामाजिक सञ्जालबाट गर्नुभएको थियो। राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असूल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भने 15 दिनभित्र फिर्ता दिइने भएको छ। सो अवधिभित्र फिर्ता गर्न सम्भव नभएमा भने संघीय संचित कोषमा दाखिला गरिने मन्त्रालयले जनाएको छ। सरकारले शिक्षा र स्वास्थ्यमा 3-3% समता शुल्क लिने गरी नयाँ कर थपेको थियो। व्यापक आलोचनापछि सरकार यो करबाट पछि हटेको हो।
0: मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
1: लमसुङ प्रहरीमा एक वर्षको अवधिमा 188 मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ कसुर सम्बन्धी।
0: मध्य नेपाल सात भाट बैसी पहिरो पीड़ित परिवारलाई वडा अध्यक्षको सहयोग।
1: गत आर्थिक वर्षमा मात्रै लमसुङ प्रशासनमा करिब 3 करोड़ राजस्व संकलन, राहदानीको राजस्व सबैभन्दा बढ़ी।
0: र प्रदेश अस्पताल लमसुङबाट एक वर्षमा 1,15,000 भन्दा बढ़ीले लिए स्वास्थ्य सेवा।
1: साँझ 6:35 बजेको मर्स्याङ्ती समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट सहकर्मी खुशीसँगै म बसन्ता विदा हुन्छौं। रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो ल खैबिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गरी क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: सुवर्ण अवसर सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट्स, सेना फिल्म हल चोक, लमजुङ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
3: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
5: हेलो मर्सङ्गदी एफएम 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: sip on ya. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 2019 0665 2370 वा 590 370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: सुनसरी घटनापछि मधेसमा तनाव चुलियो। आज थप दुईजनाको मृत्यु। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू, पर्सामा निषेधाज्ञा जारी। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा।
1: चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
0: सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा। दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव।
2: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अगर डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्।
0: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने। राहदानी बनाउनेको भीड़ बढ़दो। अब दुई सिप्स विदाको दिन पनि सेवा दिइने। राहत शिक्षकलाई सेवाबाट हटाए, देशव्यापी आन्दोलन गर्ने चेतावनी।
3: हामीले सूचनाबाट सम्प्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौं, एक हुँदैछौ, एक भयौं, एक हुनुपर्छ र बसेका साथीहरू पनि एक हुन जरूरी छ।
0: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता, मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो। संतोष गन्धर्वबाट।
5: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिराहामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको बिरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सीआईएनसँग बताउनुभयो।
1: बिहानदेखि नै केही प्रदर्शनकारीहरूमा झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड, हातजनी जस्तो सम्भव पनि हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासन 2028 बमोजिम 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं। र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराई नगरपालिकाको नगराई चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं। र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
5: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।

0: दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व, सह अस्तित्व र भाइचारा हो।
1: नेकपा एमाले सुनसरी घटना बारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पदमा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनु पर्ने बताउनुभयो।
0: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरकार वाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी ठिक ठाउँमा पुग्न सक्दैनौ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबु ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
2: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
1: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
3: तपाईँले दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाढै गोली चलेको छ, हत्या बढेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड़ तराई, हामी कोही छैनौ पराई।
1: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन काठमाडौँ।
4: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जाति सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मध्य प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तीमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएनसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
5: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, धैर्यको समय छ, र समाज बाँच्यो भने मात्र चाहिँ भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
4: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अचेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी भनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्री परिषद पुनर्गठन गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राजधानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राजधानी विभागले सेवा समय विस्तार गरेको छ।

0: आजदेखि विभागले दुई शिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप वात्तै बढ़ेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगु जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षाबलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमन्य सामन्य हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
1: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
2: विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
1: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानव अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
2: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या त्यो घटनालाई सामने शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो र सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि पनि परिचालन गर्नुपर्थ्यो, त्यो कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यसकारण
8: यस्तो अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन्, ती उहाँहरूले कस्तो भूमिका खेलिदिनु?
2: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा शुरूआत भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरुरी छ। मैले त्यस कारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चाल गर्न जरुरी छ। अघि तपाईँले भने जस्तै हो, हाम्रो समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राज्य संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ। कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ। द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन, त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन। तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ। यसको दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन। अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ, त्यो बडा गाह्रो विषय छ। त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक अथवा रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ। अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोलबजारमा दुःखद घटना भयो।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
9: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौं यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एंटेनामा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
18: सीआईएन को साझा खबर अब नेपाली पात्रमा पनि
19: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
18: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
19: नेपाली पात्रो अब तपाईको मोबाइलमा
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
20: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिसजी
21: धन्यवाद नमस्ते
20: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू अगाडि छ
21: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो हामी जिल्ला पनि गयौं त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं हाम्रो मेरो त कर्णाली हो त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन
20: गए
21: तर फर्के
20: कसरी प्रस्तुत हुने के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ
21: तयारी त पुग्छ नि किन नपुग्नु होइन फिल्ड गइन्छ अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त देशैभरिको निर्वाचन क्षेत्र हो देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के एक दुई तिन अब कसरी गइजाने भनेर होइन त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ
20: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुरसँग
21: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन त्यसपछि सुनसरीको घटना छ देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन् मान्छेहरूको उठीवास भइराखेका छन् जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा
20: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ
21: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस् यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
20: हुनुहुन्छ
21: पुनर्निर्माणका लागि तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
20: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
21: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरपुरमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन् त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो, त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा, अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ, योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
20: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
21: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र? सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन? धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन? गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
20: के हो यो डिडिए भनेको?
21: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन? त्यो वर्गीकरण गरिरहेछ, त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
20: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर, अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
21: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन? यो ल्याएका छौँ, यो गर्नुपर्छ होइन? जनता यहाँनिर दुःखमा परेका छन्, उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप 2 जनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। 4 वटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब 2 सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाई देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania.
1: Extreme energy drink.
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
3: मुटु रोग का बिरामी अब लमजुंग बाहर जानु पर्दैन मुटु को भिडियो जांच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबार का दिन बिहान 9 बजेबाट
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477962239
5: हेलो
6: हेलो हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
7: ल दिन त हेलो भन्नुस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भनेर छ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ट्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
3: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरंग तथा बहिरंग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 06640213240124 मोबाइल 98415414

0: California Extreme Energy Drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा टिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
4: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँ नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी
0: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
4: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 98560 74486
4: बेसी सहर सामी सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा ढुंगे बेसर चामी सड़क अन्तर्गत बेसर चामी सड़क खण्डको स्तर उन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ
4: सार्वजनिक सुनवाई हुने मिति स्थान र समय साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ सोही दिन दिउँसो 3 बजे नासौं गाउँपालिकाको कार्यालय धारापानी मनाङ साउन 15 गते बिहान 11 बजे मर्स्याङ्गी गाउँपालिका 4 रामबजार सामुदायिक भवन सोही दिन दिउँसो 3 बजे बेसेसहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ
1: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीयवासी जनप्रतिनिधि सरकारवाला संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भई आफ्ना राय सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सड़क विभाग भू वातावरण तथा सामाजिक शाखा चाकुपाट ललितपुर
5: आया मरे नि आमा
6: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
5: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
6: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
5: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
6: ल दिदी बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
7: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
8: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
7: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924 9850386780।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: समीचो चौदा क्या बोधे लोटी पर्दी रो बैंगने विवरण पी भिजा मुई खाता खै हम्रो
12: खै खै बहु कोई लोटरी भर दिल
13: आई समीचो लोटरी पर्दी हूँ छाताई गुदी
12: भर्दी आ भर्दी बा लोटरी खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
14: सतर्क
13: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
15: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
16: विगत लामो समयदेखि संचालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
17: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनसादी पसल विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: बताइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम,
5: मर्तुङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083। मर्तुङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
6: प्राकृतिक सौन्दर्यले भरिपूर्ण

0: खोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न, सप्रेम उपस्थिति भई महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भर कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565252, विवेक तिवारी 98466-34609।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी,
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32। हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: ₹3300 साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल,
1: घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ,
0: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
1: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको,
2: स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको,
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द्व अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारी निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायहरू समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्देश भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: किरगन्ज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलाबे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
5: हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु हाल्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई क्षेत्रलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्धविराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो चौदह के में बोधे लोटी पर दीरो बैंगे ने विवरण पी भी है मुई खातरी खे अमरो
1: खे खे बहु कोई लोटर भर दिल
2: आगे समीचो लोटी पर दी छाई गुदी
1: बर्दी आ बर्दी बल लोटर खले पर दिन बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खाई बिसा खाई मई विश्वास आलन फोन खले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Siphonia.
1: Extreme energy drink.
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आज होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
11: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
12: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: खाने त खासै केही होइन दिदी। लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
0: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
3: औषधी हालेको
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 0665909996, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
8: कार्यक्रम सही नर्वेता,
9: कार्यक्रम सही नर्वेता, केमै सही नर्लोई थिबाता, केमै जान देप्रे, केमै थुमे देप्रे, रिने मयुमे देप्रे, बिलाखा बतामै तारा, केमै जे चु कार्यक्रम सही नर्वेता दक्या बिलाखामो। चु कार्यक्रम रेडियो मर्संगी 95 MHz मंसिरा 21 गते बुधबार 98:08 बजे क्या खसिमो नेबार आमले दो।
8: चु कार्यक्रम लागि केमै जी रेडियो मर्संगी जीमेल आईडी marsangireadio@gmail.com दे, फेसबुक मेसेन्जर री केमै सही नर्वेतामै नेपाली र प्रिमरी तिमिल खामो केमै सैनोर्वेता तारे सु कार्यक्रम क्या निजी प्रसारण लमिमो।
10: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ। स्वस्थ बनाओ।

0: पुस्तक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबै जाने यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
9: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।